विकास मन्त्रालयले संघीय संसद सचिवालयमा भवनको ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न मध्यम आय भएका परिवारको सुरक्षित र व्यवस्थित आवासको ग्यारेन्टी गर्ने बताउनु भएको छ। प्रस्तावित विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकिएको डिजाइन र मापदण्ड अनुसार आवश्यक गणतिजन्य र प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था छ। यसका साथै गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्ता सामग्री निशुल्क पाइने प्रस्ताव गरिएको छ भने गरीब र विपन्न वर्गको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000, प्रदेश सरकारबाट 25,000 गरी जम्मा 75,000 रूपियाँ अनुदान व्यवस्था विधेयकमा रहेको छ। विपद जोखिममा परेका र असुरक्षित बस्तीमा रहेका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सरकारले नै नयाँ घर बनाइदिने नीति समेत सरकारले अगाडि सारेको छ। मध्यम आयाम भएका नागरिकका लागि भने सुरक्षित भूकम्प प्रतिरोधात्मक र आधारभूत मापदण्ड पूरा भएका स्मार्ट घर निर्माणको अवधारणा ल्याएको छ। 900 देखि 1,300 प्लिन्थ एरियामा बन्ने यस्ता घरको लगभग 20 लाखदेखि 75 लाख रूपियाँसम्म पर्ने अनुमान गरिएको छ। नागरिकले यस्तो घर सहुलियतपूर्ण ऋण मार्फत पनि प्राप्त गर्न सक्नेछन्। विधेयकमा नागरिकको सहजताका लागि विभिन्न किस्ताबन्दीको विकल्पहरू अगाडि सारिएको छ। प्रारम्भिक रूपमा 5 लाख रूपियाँ अग्रिम भुक्तानी गरी 15 वर्षमा मासिक 11,000 किस्ता तिर्ने विकल्प पनि राखिएको छ। यसबाहेक 10 लाख अग्रिम भुक्तानी मासिक 15,000, 15 लाख बुझाउँदा मासिक 20,000, 20 लाख बुझाउँदा मासिक 30,000 र 25 लाख अग्रिम भुक्तानी गर्दा मासिक 25,000 रूपियाँ किस्ता तिर्न सकिने व्यवस्था गरिएको छ। सरकारले निम्न र मध्यम आय भएको सबैको आवास अधिकारलाई कानूनी रूपमा नै ग्यारेन्टी गर्न यो ऐन ल्याएको प्रधानमन्त्रीले बताउनु भएको छ। उहाँले हरेक नेपाली नागरिकको आवास अधिकारलाई कानूनी रूपमा सुनिश्चित गर्ने उद्देश्यका साथ नयाँ भवन ऐन ल्याएको हो भन्दै यसले सुरक्षित र व्यवस्थित घरको सपना पूरा गर्ने दावी समेत गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। साथै हिजो शनिबार पार्टीका विभिन्न 13 केन्द्रीय विभागहरूमा प्रमुख तथा सदस्यहरूको मनोनयन समेत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहिबार सभापति रवि लामी सानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णयहरू गरिएको छ। रासपाद्वारा जारी विज्ञप्ति अनुसार पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरिएको हो। उक्त समितिमा मिलन लिम्बु, रहबर अन्सारी, डाक्टर तोसीमा कार्की, रविन्द्र बुर्लाकोटे, सुशान्त वैदिक, टासी लेलझुम र जनक सिंह धामी रहेका छन्। यसै गरी पार्टीको साथै प्रदेशका सभापतिहरू समितिमा प्रतिवेदन पाधीन सदस्य रहने व्यवस्था गरिएको छ भने बैठकले पार्टीका विभिन्न विभागहरूमा प्रमुख र सदस्यहरूको समेत जिम्मेवारी बाँडफाट गरिएको छ। आजबाट काठमाडौँको खुल्ला मञ्चमा शुरू हुने नेपाली कांग्रेसको 15 महाधिवेशनमा 7,500 प्रतिनिधि सहभागी हुने भएको छ। खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसले देशैभरका 77 जिल्ला र प्रवासबाट समेत गरेर 7,500 बढ़ी प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी दिएको छ। यसै गरी प्रवक्ता चालिसले महाधिवेशनका लागि खाना खाज र पार्किङ व्यवस्था लगायतको काम समेत लगभग सम्पन्न भएको जानकारी दिएका छन्। भोटेकोशी बाढ़ीका कारण देश शोकमा रहेको उल्लेख गर्दै उहाँले कुनै पनि तामझाम बिना सामान्य ढंगले पार्टीको महाधिवेशन सम्पन्न गरिने उल्लेख गर्नुभएको छ। प्रवक्ता चालिसले महाधिवेशनलाई केवल नेता चयन मात्र सीमित नराखी नीति नियमको चयन अधिवेशनको रूपमा अगाडि बढ़ाउने प्रयत्न गरिएको छ। उम्मेद्वारी मनोनयन दर्ता हुनु अघि महाधिवेशनको सर्वोच्च निकायले विधान संशोधन प्रस्तावमा छलफल गरी निर्णय गर्ने बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मुलुकको अवस्था बदलिएको भन्दै पुरानै तरिकाबाट अगाडि बढ़ेर नहुने बताएका छन्।
शनिबार हिजो काभ्रे बलाञ्चोको एकता बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले देशलाई असाधारण संकटबाट ढकिल्ने दुरूप्रयोगहरू भएको समेत बताएको छ। यस्तो परिस्थितिमा यसका विरूद्ध र संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा आफूहरू अझ दृढतापूर्वक संघर्ष गर्नुपर्ने अवस्था आएको बताएको छ। संयोजक प्रचण्डले अहिलेको चुनौतीको सामनाका लागि कम्युनिष्ट शक्तिहरूबीच एकता र लोकतान्त्रिक गणतन्त्रको पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको दावी गरेका छन्। कम्युनिष्ट लोकतान्त्रिक गठ शक्तिबीच कार्यमा एकता जोड़ दिएको प्रचण्डले आगामी दिनमा सदन र सड़कमा संघर्ष सहकार्य र आवश्यकताका आधारमा निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्ने दिशामा अगाडि बढ़न पर्ने बताएको छ। यो सँगै विगतका कमी कमजोरी सच्याएर जनतासँग जोड़िन नेता तथा कार्यकर्तालाई निर्देश दिएको छ। बदलिएको परिस्थितिमा पुरानै तरिकाले अगाडि बढ़ेर हुँदैन भन्दै आजको चुनौतीको सामना गर्न सक्छ कम्युनिष्ट शक्तिहरूबीच पार्टी एकता र संविधान संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबीच सहकार्य गरेर अगाडि बढ़न पर्नेमा जोड़ दिएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट र सुस्त पूर्व दाउन्नेमा हिजो बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउनेको 6 जनाकै पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालयको अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ गुडिरहेको बस बिहान विनायत्री गाउँपालेको 2 दाउन्नेमा रहेको एस मोडमा पल्टिएको थियो र दुर्घटनामा परेर बसका चालक बाँकेको खोजरा गाउँपालिका 2 सुरेश बिसी, कोहलपुर नगरपालिका 3 दिपेन्द्र केसी, कोहलपुर 10 एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 कृष्ण कनैजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 निर्जुङ गुरूङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका नरेन्द्र राज गिरीको ज्यान गएको हो। दुर्घटनामा परेर घाइते भएका 12 जनालाई मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा प्रारम्भिक उपचारपछि 8 जनालाई थप उपचारका लागि चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा पठाएको छ। जल तथा मौसम विज्ञान विभागले नेपालको पश्चिमी भागबाट यस वर्षको मनसून बाहिरिएको जनाएको छ। विभागको मौसमविद संजय अधिकारीले शनिबारदेखि नेपालको पश्चिमी क्षेत्रबाट मनसून बाहिर गमन शुरू गरिएको बताएको छ। विभागको अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशको सम्पूर्ण भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको छ। यसै गरी लुम्बिनी प्रदेशको पश्चिमका धेरै जसो भूभाग र गण्डकी प्रदेशको पश्चिम पट्टिका थोरै स्थानबाट पनि मनसून बाहिरिएको मौसमविद अधिकारीले बताउनु भएको हो। देशका अन्य भूभागमा पनि मनसून क्रमशः कमजोर हुँदै गइरहेको विभागले जनाएको छ। मनसून बाहिरिने प्रणालीलाई विभागले नियमित रूपमा अनुगमन गरिरहेको छ। प्रदेशको अन्य क्षेत्रबाट पनि मनसून बाहिरिने क्रम जारी रहनेछ र पश्चिमी वायुको सम्भावित प्रभाव बारेमा नियमित रूपमा अध्यावधि गराउँदै जाने विभागको भनाई छ। विभागले आगामी 24 घण्टामा देशका कतै न कतै पानी वर्षाको सम्भावना नरहेको पनि बताएको छ। विभागको मौसमविद संजीव अधिकारीको अनुसार 24 घण्टामा लमजुङको फलेनी केन्द्रमा भारी वर्षा मापन भएको छ भने अन्य क्षेत्रमा पनि ठूलो पानी परेको छैन। हाल तराईको धेरैजसो भूभागमा घाम लागिसकेको छ। पूर्वी तराईका झापा आसपासका 1-2 ठाउँमा हल्का वर्षा भइरहे तापनि पहाड़ी र हिमाली क्षेत्रमा अधिकांश रूपमा बदली मात्र रहेको छ। साझा खबरमा अब विदेशको खबर। बेलायतमा 1 हप्तामै कोविड संक्रमणका कारण अस्पताल भर्न हुनेको संख्या झण्डै 50% बढ़ेको छ। स्ट्याटर्स भनेर चिनिने एक्सफजी भेरिएन्टका प्रभाव बढ़दै जाँदा लन्डनका सबैभन्दा धेरै प्रभावित भएको टाइम्स नाउले जनाएको छ। विभिन्न संचार माध्यमका रिपोर्ट अनुसार बेलायतको हेल्थ सिक्युरिटी एजेन्सी यूकेएचएसए को नयाँ तथ्याङ्कले प्रति 1 लाख जनसंख्या अस्पताल भर्न हुनेमा साप्ताहिक दर 0.81 बढ़ेर 1.20% पुगेको छ। यसमा लन्डनमा सबैभन्दा उच्च अर्थात 79% वृद्धि देखिएको छ। ज्येष्ठ नागरिक पनि यसबाट धेरै प्रभावित भइरहेका छन्। 85 वर्षभन्दा माथिका मानिसहरूमा पनि अस्पताल भर्न हुने दर प्रति 1 लाखमा 7.08 बढ़ेर 12.43 पुगेको छ। यसै बीचमा अहिले देखिएको संक्रमणको वास्तविक संख्या तथ्याङ्कले देखाएको भन्दा पनि धेरै हुन सकिने
तुलना सकिने पनि आकलन गरिएको छ। महामारी बेलाको तुलनामा अहिले कोविड परीक्षण गराउने मानिसहरूको संख्या पनि निकै कम छ र बेलायतमा गएको अगस्तका अन्तिम हप्तामा कोविडसँग सम्बन्धित 7 जनाको ज्यान गएको थियो। साझा खबरमा अब खेल खबरमा आईसीसी T20 विश्वकप एसिया छनौटको तयारीका लागि नेपालमा आएको भूटान अन्तिम खेलमा क्यान 11 104 रनले पराजित भएको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्ति पाएको क्यान 11 निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाएको हो। क्यान 11 दिएको 177 रनको विजय लक्ष्य पछ्याएको भूटान 17.3 ओभरमा 72 रन बनाउँदै अल आउट भएको छ। भूटानका लागि सोनम चेपेले चोपेले तासी फुन्जो र आनन्द मंगरले समान 15-15 रन बनाएको थियो र ओपनर नामगे थिन्नाले 13 रन बनाउँदा अन्य ब्याटरले भने कुनै पनि दोहोरो अंक बनाउन सकेन। नेपालका लागि बलिङतर्फ स्पिनर विपिन शर्माले सर्वाधिक 5 विकेट लिँदा 4 ओभरमा 7 रन मात्र खर्चिएको छ। आकाश चन्दले 2, त्यसै गरी रसिद खान, प्रसिद्ध जैसी, विपिन खत्री 1-1 लिएको छ। पहिलो इनिङ्समा ब्याटिङ गरेको क्यारे घारको लागि ओपनर ब्याटर त्रिराज दासले सर्वाधिक 51 रनको अर्धशतकीय पारी खेलेको थियो। उनले 31 बलमा 4 चौका र 3 छक्का प्रहार गरिएको थियो। हामी साझा खबरको अन्तिममा छौं। विदा हुनु पहिला साझा खबरका मुख्य मुख्य शीर्षकहरू पुनः पटक। सुरेन्द्र निकट व्यक्तिसँग सम्पर्क देखिएपछि दीपक भट्टाको सिन्धुपाल्चोकमा जेल सरुवा। हरेक नागरिकको आवास सुनिश्चित गर्दै स्मार्ट घर निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। राजसभा स्थानीय निर्वाचन उम्मेद्वार छनौट समिति 13 विभागमा प्रमुख मनोनित। कांग्रेस महाधिवेशनमा 7500 बढ़ी प्रतिनिधि सहभागी हुँदै। राशिको दाउन्यमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु। बेलायतमा कोविडका कारण अस्पताल भर्ना हुनेको संख्या झण्डै 50% बढ़्यो। नेपाल भ्रमणको अन्तिम खेलमा क्यान 11 भूटान पराजित। साझा खबर अहिलेलाई यति नै। अर्को खबरका साथमा बिहान 9 बजे उपस्थित हुने नै छौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङ र रेडियो जुगलबाट साथ दिनुहुने प्राविधिक मित्र सुनिता लामालाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: सीआईएनको साझा खबर हो। दीपक आचार्यसँगै लीलप्रकाश चन्दको तपाईंलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर .com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल असोज 18 गते आइतबार अक्टोबर 4 तारीक सन् 2026 नेपाल सम्बत 1146 असोज कृष्ण पक्षको अष्टमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: नौलपरासीको दाउन्नेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिँदा मुगलिन नारायण घाट यात्रा कष्टकर। बेली ब्रिज जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशन आज उद्घाटन हुँदै स्थानीय निर्वाचनको तयारीमा होमियो रासपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने कानून बन्दै।
0: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय पनि बन्दै। चाडपर्व लक्षित सामान तातोपानीबाट ल्याउने तयारी।
1: फ्लाइ दुवै घटनालाई उपयोग गर्ने नेतान्याहुको रणनीति। मतदाता नावलीमा फेरबदल गरेको विरूद्धमा दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको विश्वव्यापी बहस।
0: र बीसौं एसियाली खेलकुद अन्तर्गत निराशाजनक प्रदर्शन गरेर नेपाली टोली फर्किँदै भारतले गर्यो क्रिकेटमा स्वर्ण रक्षा।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा दाउन्नेमा भएको दुर्घटना र अरू क्षेत्रको दुर्घटनाको जोखिम न्यूनीकरणका लागि चालिएका कदमको प्रसंग।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दाउन्नेमा हिजो बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। 2 जनालाई भने कुनै चोटपटक लागेको छैन। बसका चालक सहित 18 जना सवार रहेको प्रहरीले जनाएको छ। कोहलपुरबाट काठमाण्डुका लागि छुटेको बस बिहान 4:15 पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर सड़कबाट नालामा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले बताउनुभयो। दुर्घटनामा घाइते भएका 10 जनालाई उद्धार गरी उपचारका लागि कावसोत स्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचारका क्रममा 6 जनाको मृत्यु भएको प्रहरीले जानकारी दिँदै घाइते मध्ये 1 जनाको अवस्था अझै गम्भीर रहेकाले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवन रिफर गरेको जानकारी दिनुभएको छ। बाँकी घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा जाजरकोट भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय नुरजुङ खत्री, बाँके कोहलपुरका 32 वर्षीय दिपेन्द्र केसी, बाजुरा कुस्वामी कार्तिकका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँके कोहलपुरकै 55 वर्षीय एकेन्द्र राज रेग्मी लगायतका हुनुहुन्छ। घाइते मध्ये

0: चितवन स्थित नयाँ मेडिकल कलेज रिफर गरेको प्रहरीले जानकारी दिएको हो। यसैबीच सड़क भाँसिँदा मुगलिन नारायणगढ यात्रा कष्टकर बनेको छ। मुगलिन नारायणगढ सड़क खण्डमा पहिरो जाने र सड़क भाँसिने समस्या बढ़ेपछि यात्रा निकै कष्टकर बनेको हो। दशैं नजिकै गर्दा यस सड़क खण्डमा सवारी साधनको चाप बढ़ेको छ। वर्षाका कारण ठाउँ ठाउँमा पहिरो झर्ने र सड़कमा क्षति पुग्ने क्रम नरोकिएको यात्रुहरूले जनाएका छन्। एक महिनादेखि तुइन खोला, नाम्सी, केराबारी लगायतका स्थानमा पटक पटक पहिरो खस्दै गएको छ। सिमताल र 21 किलो क्षेत्रमा सड़क भाँसिएपछि कतिपय स्थानमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन भइरहेका छन्। पहिरो र सड़कको अवस्थाका कारण कुन बेलामा सवारी साधन रोकिन्छ भन्ने निश्चित नहुँदा यात्रामा थप समस्या भएको छ। डिभिजन सड़क कार्यालय भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यस सड़क खण्डमा साना ठूला गरी एक दर्जन भन्दा बढ़ी स्थानमा पहिरो गएको छ। तत्काल सवारी साधन सञ्चालन गर्न मिल्ने गरी सड़क मरमत गरिए पनि वर्षा र सवारी साधनको अत्यधिक चापका कारण दीर्घकालीन मरमत तथा पुननिर्माण गर्न कठिन भएको बताइएको छ।
1: अब राजनैतिक प्रसंग। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको 15 महाधिवेशनको आज खुल्ला मंच उद्घाटन हुँदैछ। गत पुषमा सम्पन्न दोस्रो विशेष अधिवेशन विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वको कार्यसमितिले खुल्ला मंचमा 15 महाधिवेशन गर्न लागेको हो। तर 14 महाधिवेशनका सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनमा सहभागी छैन। ऊर्जाशील कांग्रेस नयाँ संकल्प मूल नारासहित महाधिवेशन उद्घाटनको तयारी अन्तिम चरणमा पुगेको प्रवक्ता देवराज चालिसेले सीआईएनसँग बताउनुभयो।
2: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसकोले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ। किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ, सम्मान गरेको छ, उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ। तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले नै उद्घाटन गर्ने चलन थियो।
1: उद्घाटन सत्रमा करिब 50,000 सहभागिता रहने र बन्द सत्रमा करिब 7,700 प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ। महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि काठमाण्डु आउने क्रम जारी छ। राजधानीका विभिन्न होटेलमा उनीहरूको बस्ने व्यवस्था मिलाइएको छ। भोलिदेखि भने बन्द सत्र शुरू हुनेछ। बन्द सत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। महाधिवेशनबाट 35 वर्ष मुनिका कम्तीमा 21 युवा केन्द्रीय सदस्य निर्वाचित हुँदैछन्, जसमा प्रत्येक प्रदेशबाट एक महिला सहित दुईजना र खुलामा 7 निर्वाचित हुनेछन्। विधानमा नै युवाको प्रतिनिधित्व स्पष्ट व्यवस्था गरिएको छ। नेपाल बाहिर रहेका जनसम्पर्क समितिमा आबद्ध क्रियाशील सदस्यले यसअघि छुट्टै कोटामा प्रतिस्पर्धा गर्ने व्यवस्था थिएन, तर यसपटक भने जम्न सम्पर्क समितिबाट कम्तीमा 6 निर्वाचित हुँदैछन्। अपाङ्गता भएकाबाट पनि केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गरिएको छ। यो क्लस्टरमा अपाङ्गता भएकाले मात्रै प्रतिस्पर्धा गर्नेछन्, जसमध्येबाट 1 निर्वाचित हुनेछन्। यसपटक अल्पसंख्यकको पनि प्रतिनिधित्व सुनिश्चित गरिएको छ। अल्पसंख्यकबाट न्यूनतम 1 केन्द्रीय कार्यसमितिमा निर्वाचित हुनेछन्। यसैबीच अन्य दलहरू आन्तरिक विवादमा रूमलिरहेको बेला सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा भने 6 महिनापछि हुने स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। हिजो केन्द्रीय कार्यालयमा बसेको 5 लामो केन्द्रीय समिति बैठकले स्थानीय निर्वाचनका लागि महामन्त्री विपिन आचार्य संयोजक रहेको केन्द्रीय उम्मेद्वार छनौट समितिमा 7 मनोनयन गरेको छ भने सबै प्रदेशका पार्टी सभापति पदेन सदस्य हुने निर्णय पनि गरिएको छ। छनौट समितिमा मनोनयन सदस्यमा मिलन लिम्बू, रहबर अन्सारी, तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, तासी ल्याजोम लगायतका नेताहरू समावेश रहेका छन्। सभापति लामिछानेले केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै जनता र पार्टीको सम्बन्ध सुदृढ गर्न नेता, सांसद र मन्त्रीहरूलाई निर्देशन पनि दिनुभयो। जनताले मत दिएर रासोपालाई ठूलो पार्टी बनाएको भन्दै उहाँले पार्टी विस्तारित मात्रै होइन बलियो बनाउनु पर्नेमा पनि जोड़ दिनुभएको छ। उहाँले चिन्जान भएका र पहुँच भएकालाई मात्रै नभई सिंहदरबार वा आफू कहाँ पुग्ने जो कोहीलाई पनि सहज रूपमा भेट्न मन्त्रीहरूलाई निर्देशन दिएको उल्लेख गरिएको छ।
0: सरकारले देशका हरेक नागरिक र तिनका परिवारको सुरक्षित तथा व्यवस्थित आवासको अधिकार कानूनी रूपमै सुनिश्चित गर्ने उद्देश्यसहित भवन तेस्रो संशोधन ऐन 2083 विधेयक संसदीय संघीय संसदमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालको नेतृत्वमा पूर्वाधार विकास मन्त्रालयले विद्यमान भवन ऐन 2055 संशोधन गर्न तयार पारेको यस विधेयकले न्यून आय भएका परिवारदेखि मध्यम आय भएका परिवारसम्मका लागि सुरक्षित आवासको ग्यारेन्टी र

0: विविध सुविधा प्रस्ताव गरेको छ। भवन निर्माणमा न्यूनतम सुरक्षा कायम गर्दै योजना, डिजाइन, निर्माण, मर्मसम्हार, विपद उत्थानशीलता, जलवायु अनुकूल र परम्परागत सिप तथा सामग्रीको प्रवर्धन गर्ने मूल ध्येयका साथ विधेयक अघि बढ़ेको हो। विधेयकमा जीवनमा पहिलो पटक आवासीय घर बनाउन लागेका नेपाली नागरिकलाई विशेष प्रोत्साहन र छूटको व्यवस्था गरिएको छ। तोकिएको मानक र टाइप डिजाइन अनुसार घर तथा गोठ निर्माण गर्ने नागरिकलाई स्थानीय तहबाट नक्सा तयार गरी नक्सा पास दस्तुरमा पूर्ण रूपमा छूट दिनुका साथै आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने प्रस्ताव समेत गरिएको छ। यसै गरी गरीब तथा अति विपन्न परिवारका लागि घर निर्माण गर्न वित्तीय सहायता स्वरूप कुल 75,000 रूपियाँसम्म नगद अनुदान दिइनेछ, जसमा संघीय सरकारका तर्फबाट 50,000 रूपियाँ र प्रदेश सरकारका तर्फबाट 25,000 रूपियाँ अनुदान रकम उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको छ। बाढ़ी पहिरो तथा भूकम्पीय जोखिमयुक्त स्थान र विपद प्रभावित क्षेत्रमा बसोबास गर्ने परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी नयाँ घर निर्माण, पुननिर्माण वा प्रबलीकरणका लागि तीनै तहका सरकारले आवश्यक बजेट, अनुदान तथा निशुल्क सामग्री सहायता पुर्याउने विषयमा कानूनमा विविध कुरा उल्लेख गरिएको छ। साथै जोखिममा रहेका संरचनाको सुधार, विपन्न परिवारको घर प्रबलीकरण तथा सम्पदा भवनको संरक्षणका लागि मन्त्रालय अन्तर्गत भवन सुरक्षा सहायता कोष स्थापना गरिने उल्लेख गरिएको छ। जोखिमपूर्ण र मापदण्ड विपरीतका असुरक्षित भवनहरूलाई मरमत गर्न वा भत्काउन सक्ने अधिकार समेत स्थानीय तहलाई प्रदान गरिएको छ।
1: निर्वाचन आयोगले निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धी समग्र सुधारका विषयमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलसँग संवाद शुरू गरेको छ। आयोगले निर्वाचनमा मतदाताको सहभागिता बढ़ाउने, बदर मत न्यूनीकरण गर्ने लगायतका विषयमा प्रस्तुतिकरण पनि गर्दै आएको छ। 24 राजनैतिक दलहरूलाई आमन्त्रण गरेर यसबारेमा आयोगले छलफल भइसकेको जानकारी दिएको छ। विदेश तथा अन्तर्जिल्ला मतदानको व्यवस्था, निर्वाचनमा सूचना प्रविधिको प्रयोग, निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन, निर्वाचन खर्च न्यूनीकरण र मतदाता शिक्षा लगायतका विषयमा प्रस्तुति दिने गरिएको छ। राजनैतिक दल सम्बन्धी ऐनमा भएको व्यवस्था बमोजिम दलले गर्नुपर्ने कामबारे पनि छलफल भइरहेको निर्वाचन आयोगले जानकारी दिएको हो। दलका प्रतिनिधिहरूले भने नेपालको संविधानले सबै नागरिकलाई मतदानको अधिकार दिएको हुँदा स्थायी ठेगानाभन्दा बाहिर अस्थायी बसोबास गरेका नागरिकलाई पनि मतदानको अधिकार दिनुपर्ने धारणा राख्दै आएका छन्। उनीहरूले निर्वाचनमा प्रविधि प्रयोग गर्दा निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा असर नपर्ने गरी विज्ञको सल्लाहमा अध्ययन गरेर मात्रै अघि बढ़नुपर्ने सुझाव दिइरहेका छन्। सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अपाङ्गता भएका व्यक्तिहरूले समाजमा देखाउन सक्ने उदाहरण।
2: शारीरिक अपाङ्गता भएको कारणले गर्दा मेरोमा आउने ग्राहकहरूले उहाँहरू आफै नै आएर यहाँ मेरै व्यवसायबाट सामानहरू खरिद गरेर लानु भइरहेछ। जम्मा 5 लाखको लगानीमा मैले यो व्यवसाय खोलेर बसेको छु।
0: काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना, औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न लगायतका खबर र कार्टुन पनि बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु। हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
4: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ। भुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
3: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि। यसलाई खोप लगाउनु भएको थियो?
4: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
3: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो। लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
4: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
5: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
4: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
7: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
7: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
7: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
0: गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा भाषण होइन काममा केन्द्रित शीर्षकमा विवेक रेग्मीले लेख्नु भएको छ, नवयुवा जेएनजीले गरेको आन्दोलनको जगमा निर्वाचित सरकार भाषण छोडेर जनमुखी र परिणाममुखी काममा केन्द्रित भएको छ। सरकार बनेको छ महिनाको अवधिमा सरकारले सय बुधे कार्यसूची अनुसार कामलाई निरन्तरता दिएको छ। यस अवधिमा सरकारले अधिक भाषण र उदारो घोषणा भन्दा परिणाम देखाउने काम गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाश चन्द्र परियारले बताए अनुसार नागरिकले प्रत्यक्ष अनुभव गर्ने सेवा प्रवाहका निम्ति सरकार अग्रसर भएको छ। सरकारका उपलब्धि कति पटक चर्चा भाषण भए भन्ने आधारमा होइन, त्यसले नागरिकको जीवनमा कस्तो परिवर्तन ल्यायो र आगामी दिनमा जनताको मन कति जित्यो भन्ने कुरामा प्रष्ट हुने देखिन्छ। खासगरी कुनै बेला भाषणको युग भए पनि अहिले त्यो युग परिवर्तन भएर कामको युग शुरू भएको नेताहरूले बताएका छन्। जवाफदेहितालाई केन्द्र बनाएर समय सीमा अनुसार लक्ष्य निर्धारण गरेर काम भइरहेको जानकारी दिएको छ। यसैबीच गोर्खापत्र दैनिकमै स्तर वृद्धि भयो बनेन पेन्सन पट्टा शीर्षकमा नगेन्द्र सापकोटा लेख्नुहुन्छ, साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेन। यस्तो समस्या धेरै कर्मचारीहरूले भोगिरहेका छन्। उहाँ जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भए अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन, जसका कारण विभिन्न समस्याहरू भएका छन्। यसैबीच काठ आयात प्रतिस्थापन गर्ने कार्ययोजना शीर्षकमा कारोबार दैनिकको भित्री पृष्ठमा लेखिएको छ, कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढ़ाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्ययोजना निर्माण गरेको बताउनु भएको छ। कपिलवस्तुको तिलौराकोटको साझेदारी वनको अनुगमनका क्रममा उहाँले सो कुरा बताउनु भएको हो। यसबीच औद्योगिक करिडोरको उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तर वृद्धिमा प्रश्न उठेको छ। निरज पिठाकोटेले वीरगंजबाट खबर लेख्नु भएको छ, वीरगंज पथलैया औद्योगिक करिडोरमा उद्योगबाट उत्पादित खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठे पनि प्रभावकारी अनुगमन र कानूनी कार्यवाही हुन सकेको छैन। अनुगमन र कार्यवाही हुन नसक्दा खाद्य वस्तुको गुणस्तरमा प्रश्न उठेको हो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोड़िएका वस्तुको गुणस्तर परीक्षण गरी मुद्दा दायर गरिए पनि न्यायिक कार्यवाही हुने कार्यवाहीमा भने समस्या देखिएको छ। दोषी उद्योगीहरूलाई संरक्षण गर्ने प्रयत्नहरू भइरहेका छन्। वर्षा र बारामा उद्योगबाट उत्पादित खाद्य वस्तुमा त्यस्ता समस्याहरू देखिएका हुन्। यसैबीच गोर्खापत्र दैनिकको भित्री पृष्ठमा बाहिरिँदै मनसून शीर्षकमा नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसून बाहिरिएको खबर लेखिएको छ। रसुवाको भोटीकोशी नदीमा आएको विनाशकारी बाढ़ीका कारण क्षतविच्छेद बनेको सड़क सञ्जालमा बेली ब्रिज पुनः जडान भएसँगै यस क्षेत्रको जनजीवन विस्तारै सहज बन्दै गएको शीर्षकमा पनि गोर्खापत्रको भित्री पृष्ठमा खबर लेखिएको छ। त्यसैगरी भैरवामा थपियो आयातको चाप। शीर्षकमा गोर्खापत्र दैनिकको अर्थ बजार पृष्ठमा लेखिएको छ। उत्तरी नाकाबाट हुने आयात सड़क अवरोधका कारण प्रभावित भएपछि भारततर्फबाट सामान भित्राउने क्रम बढ्दा रूपन्देहीको भैरवा भन्सार नाकामा मालवाहक सवारीको चाप बढ़ेको हो। बाढ़ी पहिरो र डुबानका कारण देशका विभिन्न सड़क समेत प्रभावित भएपछि भैरवा नाकाबाट आइपुगेका मालवाहक सवारी गन्तव्यतर्फ पठाउन समेत समस्या देखिएको छ। चीनसँग जोड़िएको रसुवागढ़ी तातोपानी र कोरेला नाकाबाट नियमित रूपमा सामान आयात गर्न कठिन भएपछि व्यवसायीहरूले भारततर्फको मार्ग प्रयोग गर्न थालेका छन्। त्यस्तै गरी नवलपरासीबाट केरा खेतीमा ब्ल्याक सिगाटोक प्रकोप खबरमा शीर्षकमा खबर लेखिएको छ। पश्चिम नवलपरासीको प्रतापपुर र सुस्ता गाउँपालिकामा केरा खेतीमा ब्ल्याक सिगाटोका रोगको प्रकोप फैलिएपछि किसानहरू चिन्तित भएका हुन्। केरा जोन क्षेत्रका रूपमा विकास गरिएको यस क्षेत्रमा लगाइएको केराको करिब आधा क्षेत्रफलमा यो रोगले क्षति पुर्याएको छ।
1: कान्तिपुर दैनिकको भित्री पन्नामा कक्षा बाह्रको नतिजा चाँडै, चिकित्सा शिक्षाको भर्ना भने ढिलै शीर्षकमा सुदीप कैनीले लेख्नु भएको छ। गत वर्षभन्दा डेढ़ महिना अघि नै बाह्र पास गरेका विद्यार्थीले एमबीबीएस, नर्सिङ, बीडीएस लगायतका चिकित्सा शिक्षाका लागि प्रवेश परीक्षा दिन मध्य कार्तिकसम्म पर्खिनुपर्ने भएको उल्लेख गरिएको छ। घरभित्र समेत ढाँझा फाट्दा 15 परिवार विस्थापित, 80 घर जोखिममा शीर्षकमा प्रताप विष्टले हेटौँडाबाट लेख्नु भएको खबर छापिएको छ। बकैया छ मोरङ्गे धापकी गोपिनी विश्वकर्माको घरमा अघिल्ला वर्षमा यति बेला दशैंका लागि सरसफाई र लिपपोतको तयारी भइसक्थ्यो, तर यसपालि दशैं भन्दा पनि घर के हुने हो भन्ने चिन्ता छ। घरभित्रै जमीन चिरा परेपछि उहाँलाई राति सुत्न समेत डर लाग्छ। घर वरिपरि पनि ढाँझा फाटेको छ। लगातार वर्षापछि चुरे क्षेत्रमा पर्ने मोरङ्गे धाप र ठूलो ज्यामिरेको करिब 2 वर्ग किलोमिटर क्षेत्रमा ढाँझा फाट्नुका साथै जमीन पनि भाँचिएको समाचारमा उल्लेख गरिएको छ। अर्को खबर पनि छापिएको छ। 15 महाधिवेशनमा होमियो कांग्रेस नेतृत्व चयनसँगै एकता हस्तान्तरण र जनमत फर्काउने दवाब शीर्षकमा पनि यो खबर छापिएको छ। नयाँ पत्रिका दैनिकको भित्री पन्नामा सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव शीर्षकमा अजित अधिकारीले लेख्नु भएको छ। नेपाली सेनालाई ग्यास उद्योग खोल्न सरकारले मौखिक प्रस्ताव गरेको हो। उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिएको सेनाले व्यावसायिक कार्ययोजना सहित चाँडै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छलफल गर्ने भएको छ। उद्योग मन्त्री दीपक शाहले सेनालाई ग्यास उद्योग खोल्न दिने प्रक्रिया अघि बढ़ाउनु भएको हो। उहाँ मन्त्रालयमा आएपछि दुई चरणमा यस विषयमा अनौपचारिक छलफल भइसकेको पनि उल्लेख गरिएको छ। अर्को खबर प्रसारण लाइनको शुल्क निर्धारण प्रणालीमा असन्तुष्टि शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको छ। विद्युत जहाँ पुर्याए पनि शुल्क एउटै, प्रणाली पूर्ण क्षमतामा सञ्चालन नभए महँगो पर्ने पनि उल्लेख गरिएको छ। हिमाल पहाड़तिर फैलिँदै स्क्रब टाइफस शीर्षकमा अर्को खबर शिवहरि घिमिरेले लेख्नु भएको हो। 74 जिल्लामा फैलिएको छ, 9872 संक्रमण छ, 22 मृत्यु रिपोर्ट तर पुष्टि हुन बाँकी रहेको उल्लेख गरिएको छ। गौरव आयोजना लुम्बिनी प्रादेशिक अस्पताल 50% काम नहुँदै सकियो, विनियोजित बजेट 1 अर्ब माग गरिएको बारेमा विष्णु घिमिरेले बुटवलबाट लेख्नु भएको खबर पनि छापिएको छ। अर्को खबर रहेको छ विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बनाउन लागेको बारेमा। 3.5 वर्षमा पनि बनेन चक्रपथको 525 मिटर, दोस्रो पटक म्याथपको तयारी भइरहेको बारेमा पनि खबर सहित छापिएको छ। अनि खुलेन खाद्यको डिपो शीर्षकमा अन्नपूर्ण पोस्ट दैनिकमा हिमनाथ खतिवड़ाले रसुवाबाट लेख्नु भएको खबर छापिएको छ।
0: साझा खबरमा अब विदेशको खबर। युएबाट हिजो इजरायलतर्फ जाँदै गरेको फ्लाई दुबईको FZ-1073 विमानमा को पाइलटले उडानका क्रममा क्याप्टेन स्मिथ मच्छरमाथि बनसरो प्रहार गरेको, आतंकवादी हमलाको प्रयास भएको भन्दै संयुक्त अरब इमिरेट्सका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले जानकारी दिएका छन्। घटनाबारेमा प्रत्यक्ष जानकारी भएका एक स्रोतले रोइटर्सलाई बताए अनुसार को पाइलट ओमानी नागरिक हुन् र उनले उक्त प्रयास गरेका हुन्। अनुसन्धानमा संलग्न अर्को एक स्रोतले पनि सहचालकको उक्त कामको पुष्टि गरेका छन्। युएका अधिकारीहरूले उनको पहिचान सार्वजनिक गरिसकेका छैनन्। इमिरेट्सका अधिकारीहरू र एयरलाइन्सले को पाइलटको नाम सार्वजनिक नगरे पनि इजरायली अधिकारीहरूले उनी ओमानी नागरिक रहेको प्रश्न पारेका छन्। ओमानले यस घटनाबारेमा हालसम्म कुनै पनि टिप्पणी गरेको छैन। दुर्घटना जस्ता आपतकालीन अवस्थामा प्रयोग गर्नका लागि ककपिटमा सामान्यतया बन्चरो राखिएको हुन्छ। संलग्न व्यक्तिको उद्देश्यसहित उडान बारेमा अनुसन्धान जारी गरिरहेको र आवश्यक प्रक्रिया पूरा भएपछि निष्कर्षमा पुग्न सकिने बताइएको छ। फ्लाइ दुबईको विमानमा भएको सम्भावित दुर्घटना प्रयासलाई असफल बनाउन भारतीय पाइलट क्याप्टेन स्मिथ मच्छरले सहयोग गरेका थिए। उनी अहिले आबुधाबी स्थित एक अस्पतालमा उपचारका क्रममा रहेका छन्। मच्छरले आफूमाथिको आक्रमणको अनुभव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत सुनाएका छन्। यसैबीच ब्राजिलमा आज हुने राष्ट्रपति निर्वाचनमा झण्डै 16 करोड़ मतदाताले मतदान गर्ने भएका छन्। ब्राजिलको स्थानीय समय अनुसार बिहान 8 बजे मतदान शुरू हुनेछ। यो चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो र सिनेट फ्लाभिया बोल्सोनारोले कड़ा चुनौतीका साथ प्रतिस्पर्धा गर्ने भएका छन्। 4 वर्ष अघि जैर बोल्सोनारोलाई हराएर लुला राष्ट्रपतिमा चुनिनु भएको थियो। यसैबीच द इण्डियन एक्सप्रेस पत्रिकाले भारतको मतदाता नामावलीमा भएको फेरबदल सम्बन्धी एउटा खोजमूलक समाचार प्रकाशित गरेपछि त्यहाँ विवाद भएको छ। 3 सदस्यीय निर्वाचन आयोगका 2 सदस्यलाई कुनै जानकारी नदिई प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले मतदाता नामावलीबाट धेरैको नाम काटेको समाचारमा खुलेको छ। समाचार प्रकाशित भए लगत्तै भारतमा निर्वाचन प्रक्रियाको निष्पक्षताको बारेमा प्रश्न उठेको छ। 9 दिनपछि मुम्बई र दिल्लीमा हजारौं युवाले सड़कमा उत्रिएर प्रदर्शन गरिरहेका छन्। त्यसक्रममा झण्डै 1,000 भन्दा बढ़ी अभियन्ता तथा विद्यार्थीहरू पक्राउ परेका छन्। हिजो पनि राजधानी नयाँ दिल्लीमा प्रदर्शन भएको थियो। 5 महिना अघि गठित कक्रो जनता पार्टीको अगुवाईमा भएको आन्दोलनलाई विपक्षी पार्टी तथा विद्यार्थी संगठनहरूले समेत समर्थन गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। जापानको नागोया र आइची शहरमा आइतबार 20 संस्करणको एसियाली खेलकुद प्रतियोगिताको समापन आज हुँदैछ। एसियाडमा 1 शरणार्थी सहित 48 राष्ट्रले प्रतिस्पर्धा गरेका छन्। चीनले पदक तालिकामा 1-17 राज गर्दै शीर्ष स्थानमाथि कब्जा जमाएको छ। प्रतियोगितामा नेपाल पनि सहभागी राष्ट्र हो। नेपालले यसपटक 1 स्वर्ण सहित 2 पदकको लक्ष्य राखेको थियो, तर प्रतियोगिताको समापनको दिनसम्म आइसक्दा नेपाल केवल 2 काँस्यमै सीमित भएको छ। नेपालले पदक तालिकाको 36 स्थानमा रहेर प्रतियोगिता सकाएको छ। भारतले भने 20 एसियन खेलकुद प्रतियोगिता एसियाड अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण रक्षा गरेको छ। भारतले जापानको नागोया र आइचीमा चलिरहेको एसियाडको शनिबार भएको स्वर्ण भिडन्तमा पाकिस्तानलाई हराउन सफल भएको हो। र जनकपुर बोल्सले तेस्रो नेपाल प्रिमियर लीग एनपीएलमा इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा 2 पटकका विश्वकप विजेता मोइन ओलीलाई अनुबन्ध गरेको छ। पहिलो संस्करणको विजेता जनकपुरले आबद्ध गरेको 4 विदेशी खेलाड़ी उहाँ हुनुहुन्छ। यसअघि जनकपुरले कप्तानका रूपमा हरमित सिंहलाई भित्राइसकेको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
9: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब अपाङ्गताले समाजमा दिन सक्ने सकारात्मक उदाहरण। अपाङ्गता भएका व्यक्तिहरूलाई समाजले हेर्ने दृष्टिकोण अझै पनि पूर्ण रूपमा बदलिएको छैन, तर सिन्धुपाल्चोकका 2 दिदीबहिनीले भने अपाङ्गतालाई आफ्नो कमजोरी होइन आत्मनिर्भर बन्ने प्रेरणा बनाएका छन्। भूकम्पमा 1 हात गुमाएका बहिनी र जन्मजात शारीरिक अपाङ्गता भएका दिदी मिलेर अहिले आफ्नै साबुन उद्योग सञ्चालन गरिरहेका छन्।
10: सिन्धुपाल्चोकको बलेफी गाउँपालिका 8 लामोसाँगो यहाँको एउटा घरमा बिहानदेखि साँझसम्म 2 दिदीबहिनी साबुन उत्पादनमा व्यस्त हुन्छन्। लुगा धुने डल्ले साबुनदेखि झोल साबुन, फिनेल र हार्पिकसम्म उत्पादन हुने यो उद्योग हो दिव्या साबुन उद्योग। उद्योगकी सञ्चालक दिव्या र उषा श्रेष्ठका लागि यो व्यवसाय आमदानीको माध्यम मात्रै होइन, आफूलाई परिवारको बोझ ठान्ने सोच विरूद्धको संघर्ष र जवाब पनि हो।
11: आमाको लागि बोझ भएर बाँच्नु भनेको थियो, तर अहिले म यो ठाउँमा छु, अरूको निर्भर भएर बस्नु परेको छैन।

0: खोज्ने आँट, आत्मविश्वास र केही गरेर देखाउने इच्छा शक्ति हो। दिव्या र उषाको कथा अपाङ्गता जीवनको अन्त्य होइन भन्ने उदाहरण बनेको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
1: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: नवलपरासीको दाउनेमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या 6 पुग्यो। सड़क भाँसिदा मुगलिङ नारायणघाट यात्रा कष्टकर। बेलीब्री जडान भएसँगै नुवाकोट र रसुवाको जनजीवन सामान्य बन्दै।
1: कांग्रेस 15 महाधिवेशनको आज उद्घाटन। स्थानीय निर्वाचनको तयारीमा होमियो रासोपा। विपन्नलाई घर बनाउन 75,000 अनुदान दिने गरी कानून बन्दै।
2: सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव। अपाङ्गता भएकाहरू स्वरोजगार र उदाहरणीय बन्दै। चाडपर्व लक्षित सामान तातो पानीबाट ल्याउने तयारी।
1: फ्लाई दुवै घटनालाई उपयोग गर्ने नेता न्याहुको रणनीति। मतदाता नामावलीमा फेरबदल विरूद्ध दिल्लीमा विद्यार्थीको प्रदर्शन। इरानको प्रस्ताव अस्वीकार गर्ने ट्रम्प निर्णयको बारेमा विश्वव्यापी बहस।
2: र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतलाई।
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकमा रवि मिश्रले कर्नर किक शीर्षकमा बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ नेपाली कांग्रेसको 15 महाधिवेशन जसको उद्घाटन आज हुँदैछ। तर पूर्व सभापति शेरबहादुर देउवा लगायतका केही नेता भने समानान्तर गतिविधि अगाडि बढ़ाइरहेका छन् र ती असन्तुष्ट नेताहरू मध्येमा प्रकाश शरण महत पनि एक हुनुहुन्छ। एउटा खुल्ला स्थान जस्तो देखाइएको छ जहाँ नेता महत जस्ता देखिने व्यक्तिको हातमा मनको लड्डु छ र नजिकै पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति पनि हुनुहुन्छ। दुई बीचको संवाद चलिरहेको छ। शुरूमा नेता महत भन्नुहुन्छ, गगनतिर गएकाहरू हामीतिरै आउँछन्। अनि नजिकै रहेका पूर्व सभापति देउबा जस्ता देखिने व्यक्ति जसको देब्रे हातमा अर्को एउटा त्यहाँ केटली जस्तो देखिन्छ, केही भन्दै गरेको जस्तो देखिन्छ। माथि यस्तो लेखिएको छ, बाबु प्रकाश घिउ कति थपौं।
2: हवस् त, प्राविधिक साथी रवि धिताललाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र, दीपक आचार्य विदा भयौं। तपाईको आजको दिन शुभ होस्। नमस्कार।

0: एलम्बु एफएम 89.6 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं र हामी आशा गर्दछौं कि तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति पनि एकदमै तयारी अवस्थामा आफ्नो परिवार साथीभाइको साथमा आफ्नो रेडियोको सामुने आइसक्नु भएको छ भनेर। र आउनुहोस् अब ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाऊ। दाई, हामीले यी दिनहरूको अध्ययनमा चाहिँ एफएससीको पुस्तकबाट निरन्तर रूपमा अध्ययन गरिरहेका छौं र यो अध्ययनमा हामीले ख्रिस्टले प्रत्येक विश्वासीलाई दिनुभएको वरदान, मण्डलीको निर्माण र ख्रिस्टमा आत्मिक रूपमा परिपक्व हुँदै जानुपर्ने विषयमा चाहिँ सिकिरहेका छौं र आजको अध्ययनमा चाहिँ हामी यी विषयहरूलाई निरन्तरता दिँदै जानेछौ कि केही फरक विषयहरूमा चाहिँ आजको अध्ययनमा चाहिँ हामी हेर्नेछौ।
2: आजको अध्ययनमा हामी पावलले निकै स्पष्ट रूपमा पुरानो जीवन र नयाँ जीवन बीचको भिन्नता देखाएका कुराहरूलाई हेर्नेछौ। ख्रिस्टलाई नचिनेको अवस्थामा मानिस आफ्नो पुरानो स्वभाव र संसारको सोच अनुसार जिउँछ, तर ख्रिस्टलाई स्वीकार गरेपछि उसको जीवनमा परिवर्तन आउनुपर्छ भन्ने वास्तविकतालाई आजको अध्ययनको यात्रामा हामी थाहा गर्नेछौ।
1: अर्थात ख्रिस्टमा विश्वास गरिसकेपछि चाहिँ पुरानी जीवनशैलीमा फर्केर बस्नु हुँदैन भन्ने कुरा चाहिँ भन्नुभयो दाइ तपाईले।
2: हजुर, ठिक त्यही हो भाइ। यो अध्ययनले जोड़ दिने मुख्य कुरा यही हो कि ख्रिस्टियन जीवन केवल बाहिरी रूपमा धर्म परिवर्तन गर्नु होइन, मानिसको सोच, हृदय र जीवनशैलीमा वास्तविक परिवर्तन आउनु हो।
1: यसको मतलब दाइ, मानिसको समस्या केवल उसको बाहिरी व्यवहारमा मात्र होइन, उसको सोच र हृदयमा पनि रहेछ। त्यसैले बाहिरी परिवर्तन मात्रै होइन, हृदयको परिवर्तन पनि आवश्यक रहेछ नि।
2: हजुर भाइ, हृदय परिवर्तन गर्न खोज्नु राम्रो हो, तर वास्तविक परिवर्तन भित्रबाट शुरू हुन्छ। जब मन र हृदय परिवर्तन हुन्छ, तब जीवनशैली पनि परिवर्तन हुँदै जान्छ भन्ने शिक्षा हामीले आज थाहा गर्नेछौँ।
1: अनि दाइ, हामी जो ख्रिस्टमा छौं अथवा क्रिश्चियनहरू छौं, हामीले चाहिँ पुरानो मानिसलाई त्याग्नुपर्छ भन्ने कुरा चाहिँ कसरी बुझ्ने त?
2: पुरानो मानिस भन्नाले हाम्रो

0: श्रोताहरू आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई शुरू गरौं र साँचो वास्तविकतालाई थाहा गरौं।
1: परमेश्वरको वचन एफिसी 4:17-24 पदसम्मबाट देख्न गइरहेका छौं। अघिल्ला दिनहरूमा हामीले एफिसी 4:1-16 चर्च मण्डली नयाँ मानिस हो भन्ने विषय अन्तर्गत दुई उपविषयबाट देखिरहेका थियौ। पहिलो थियो नयाँ मानिसको प्रदर्शनी, दोस्रो नयाँ मानिसको रोकावट, अनि हामी अर्को तेस्रो उपविषयबाट आज देख्दछौ, त्यो हो नयाँ मानिसको निषेध यानी मनहा। त आउनुहोस् हामी एफिसी 4:17-19 हेर्दै अगाडि बढौं। यहाँ यस प्रकार लेखिएको छ, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिँदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समाज अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसासहित गर्नका निम्ति तिनीहरूले आफैलाई कामुकताको वशमा सुम्पिएका छन्। अमित्र, हामीले पहिले नै नयाँ मानिसको प्रदर्शनी रोकावटको बारेमा देखिसकेका छौं। अहिले हामी नयाँ मानिसको निषेध मनाको बारेमा देख्दछौ कि त्यो कुन कुन कुरा हो जुन चाहिँ नयाँ मानिस यानि मण्डली चर्चले मना गर्नुपर्दछ। आजकल पश्चिमी मुलुकहरूमा विशेष गरेर नयाँ नैतिकताको बारेमा, न्यू मोरालिटीको बारेमा धेरै कुरा भइरहेको हामी सुन्दछौ। जुन संसारमा अरू केही कुरा नभएर त्यो पुरानो पाप हो। अमित्र, ख्रिस्टमा स्वतन्त्रता छ, तर यो स्वतन्त्रता पाप गर्ने लाइसेन्स होइन। मित्र, नयाँ मानिसको लागि शास्त्रीय मनाहा यानि निषेध मानिसले स्थापित गरेका केही निषेधहरू मनाहरूबाट अलग्गै भिन्नै छ। उदाहरणको निम्ति म यो देख्दिन कि कहाँ चाहिँ शास्त्रमा यो लेखिएको छ कि स्त्रीहरूले मेकअप गर्नु हुँदैन। म एक समूह, एक ग्रुप अनुसन्धानकर्ताहरूको बारेमा जान्दछु जसले सालौंदेखि स्त्रीहरूको आत्मिकताको, तिनीहरूले लगाएका पहिरन र तिनीहरूले गर्ने मेकअपद्वारा शोध यानि जाँच गर्दथे। अनि मैले जवान केटीहरू देखेको छु जसले आफ्नै बारेमा सोच्दथे कि तिनीहरू आत्मिक थिए किनभने तिनीहरूले कुनै त्यस्ता मेकअपहरू गर्दैनथे। मित्र, यो एक किसिमको देखावटी मात्र हो, यो कुनै शास्त्रीय तथ्य होइन। ख्रिस्टियनहरूले आफूसँग भएका कुरा लगाउन सक्छन्, आफैलाई उत्तम सुन्दर राख्न सक्छन्। यसले आत्मिकतामा प्रभुसँगको सम्बन्धमा कुनै प्रभाव पार्दैन, कुनै फरक पार्दैन। मेकअप गर्ने कुराले वा नगर्ने कुराले कुनैलाई धेरै आत्मिक र बेआत्मिक संसारिक पार्दैन। आत्मिकता र बेआत्मिकता छुट्याउने यो माध्यम होइन, यो तरिका होइन, यसद्वारा हामी छुट्याउन सक्दैनौ। महत्वपूर्ण कुरा यो हो, परमेश्वरसँग तपाईँको व्यक्तिगत सम्बन्ध चाहिँ के हो, त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरा हो। तपाईँ मेकअप नगर्नुहोला, सिम्पल साधारण देखा पर्नुहोला, तर तपाईँको आन्तरिक भित्री सम्बन्ध प्रभुसँग चाहिँ ठिक छैन भने त्यो के काम। अनि तपाईँ सायद राम्रो राम्रो लुगा लगाउनुहुन्छ होला, तर तपाईँको सम्बन्ध प्रभुसँग अति नै घनिष्ठ छ भने त्यो चाहिँ सबभन्दा महत्वपूर्ण कुरो हो। मेरो मतलब के हो भने, लगाउने नलगाउने कुराले कुनै फरक पार्दैन, तर महत्वपूर्ण कुरा चाहिँ यो हो कि तपाईँको प्रभु

0: सँग वास्तविक घनिष्ठ सम्बन्ध कस्तो छ? के तपाईँ प्रभुलाई ती सबै कुरा भन्दा धेरै प्रेम गर्नुहुन्छ, श्रेय दिनुहुन्छ? त्यो चाहिँ सबभन्दा महत्वपूर्ण हो। त्यसकारण मेकअप गर्ने कुराबाट कसैको आत्मिकताको जाँच गर्न सकिँदैन र गर्नु हुँदैन। मेरो मतलब यो होइन कि तपाईँले जस्तो पायो त्यस्तै पोषक लगाउन सक्नुहुन्छ या हामी लगाउन सक्छौ, म यसको पक्षमा छुइन। जस्तै आज धेरै आधुनिक भनाउँदा चेली बेटीहरूले लगाउने गर्छन् पूरा शरीर देख्ने पोषक, यसको पक्षमा म छुइन। आफूसँग भएको त्यस्तो कुनै किसिमको पोषक लगाउन सकिन्छ, मेकअप लगाउन सकिन्छ जुन देख्नमा असल सुन्दर लाग्छ, तर यौन आकर्षण गर्नको निम्ति होइन, म यसको पक्षमा छुइन। तर त्यहाँ कोही कोही ख्रिस्टियनहरू छन् जसले मानिसहरूद्वारा बनाइएका धेरै निषेधहरू मनाहरूमाथि जोड दिन्छन् जुन शास्त्रमा छैन। अहिले यहाँ एफिसीमा परमेश्वरको सन्तानको लागि केही मनाहीहरू, केही निषेधहरू छन्। हामी अन्य जातिहरू जस्तै हेर्नु हुँदैन। यस समयमा पाउल विश्वासीको हृदयको व्यवहारिक पक्षतिर फर्कन्छन्। उसले यसको पद एक र तीन पदमा परिचय दिइसकेका छन्, तर चर्चको एकताको विषयको परिचयद्वारा ऊ घुमौरो बाटोतिर गए। अहिले अन्य जातिहरूको जीवनको तस्विरहरू र एफिसियनहरूका तिनीहरूको ख्रिस्टमा विश्वासमा धर्मान्तर हुनभन्दा पहिलेको तिनीहरूको जीवनको तस्विर दिन्छन्। यो कुराको याद राखौं कि अध्याय 2:11-12 पदमा उसले भन्यो, यानि पाउले भन्यो, कि कसरी तिनीहरू परमेश्वरबाट टाढा पराई आसन्न भएका परमेश्वर रहित र पापमा बसिरहेका थिए। त्यो नै तिनीहरूको तस्विर थियो। त्यो आज पनि उद्धार नपाएका गुमेका निन्दित मानिसहरूको सत्य तस्विर हो। पाउले अन्य जातिहरूका चार हृदयहरूका पक्षहरूको दिन्छन् जुनले गुमेका निन्दित मानिसको जीवनको मूर्ख उद्देश्य र पूर्ण व्यर्थताको नमूनाद्वारा वर्णन गर्दछन्। पहिलो हो, आफ्नो मनको व्यर्थतामा चल्छन्, मतलब जीवनको व्यर्थ रित्ता धोका भ्रम हुन्, जुनले सोच्दछ कि पापमा सन्तुष्ट त छ, आनन्द छ। यो आज कति धेरै मानिसहरू त्यस बाटोमा र त्यस तरिकामा हिँड्छन्। म ती जवान केटा केटीहरू र अन्य मानिसहरूको निम्ति धेरै खेदको महसुस गर्दछु जसले पाप अनैतिक जीवन नै जीवन ढाँचाको रूपमा लिएका छन्। एकजना केटीले मलाई भनिरहेकी थिइन्, तिनले दुईपल्ट गर्भपात गरिन्, अबोर्सन गरिन्, जबकि तिनको विवाह भएको थिएन। हेर्नुहोस्, तिनले जीवनमा दुई महान पाप गरे। पहिलो हो व्याविचार, किनकि उसले विवाह गरेको थिएन, यो विवाह भन्दा बाहिरको सम्बन्ध थियो, अनि यो शास्त्रले भन्छ कि पाप हो। अनि दोस्रो चाहिँ भ्रूण हत्या, दुई बच्चाको हत्या। ओ कस्तो जीवन! त्यो खुसीपनको, हर्ष आनन्दको जीवन होइन मित्र, जुन परमेश्वरले आफ्ना सन्तानहरूको निम्ति योजना बनाउनु भएको छ। यो गुमेको निन्दित मानिसको हृदय हो, यानि मनको व्यर्थतामा हृदय हो। यो जीवनको व्यर्थ खाली भ्रम धोका हो, अनि मद्यपान पिउनु अर्को भ्रम धोका हो। यसले आज हजारौं हाम्रा जातिहरूलाई नष्ट गरिरहेको छ, विनाश गरिरहेको छ। गुमेको निन्दित अन्य जातिहरूको दोस्रो हृदयको पक्ष हो। तिनीहरूको समझ अन्ध्यारो भएको छ, मतलब निन्दित गुमेको मानिसले नैतिक महत्वको आफ्नो ज्ञान बोधको गुमाएको छ, हराएको छ। अनि तेस्रो पक्ष हो, तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनाको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। यो चाहिँ ख्रिस्ट रहित सम्पूर्ण मानव जातिका तस्विर हो। यो आदमको विद्रोह हो जुन उसका सम्पूर्ण सन्तान यानि मानव जातिद्वारा उत्तराधिकारमा पठाइएको छ, यानि पाइएको छ। ओ, यो मानिसको कस्तो तस्विर छ! उसले सोच्दछ कि उनी जिइरहेको छ। एक मानिसले मलाई भनिरहेका थिए, उसको पूरा महिनाको तनखा नाइट क्लबमा एक रातमा खर्च गर्दछन्। केको लागि? असल खुशीको समय पाउनको निम्ति। मित्र, यो आनन्द खुशी पाउने महँगो तरिका हो। ऊ परमेश्वरको जीवनदेखि बिराना भएका थिए। परमेश्वरसँग उसको कुनै संचार आदान प्रदान थिएन। ऊ पाप र अधर्ममा मरेका थिए। त्यस्ता मानिस परमेश्वरसँग सम्बन्धको फाइदादेखि अज्ञान छ। परिणाम चाहिँ हृदयको कठोर पार्ने कुरा हो। अनि चौथो कुरो हो जुन 19 पदमा लेखिएको छ, 19 पदमा, लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नको निम्ति तिनीहरूले आफैलाई कामुकताको बसमा सुम्पेका छन्। तिनीहरूको निरन्तर भ्रष्ट नैतिक आचरणमा लिनको कारण अन्तिममा यसले त्यस्तो नीच स्थानमा ल्याउँदछ जहाँ गलत काम गराएको कुनै महसुस आभास हुँदैन। तिनीहरूको विवेक एक किसिमले मरिसकेको हुन्छ र गलत काम गर्दा पनि उसको विवेकले कति पनि दिगदार गर्दैन, कारण तिनीहरूको विवेक बार बार पापको कारण मरिसकेको छ। आज त्यहाँ धेरै त्यस्ता मानिसहरू छन् मित्र। तिनीहरू उदासीन छन्, तिनीहरू उदासीन हुन्। सम्मिलित चीजहरूका नतिजाको अवस्था अझ धेरै। सबै अशुद्ध कामहरूमा अनैतिकतामा लीन हुनु हो। यो पापमय चक्रले अझ धेरै गहिरो पापमा जाने अभिलाषाको अगुवाई गर्दछ। तिनीहरू अझ ठूलो अनैतिकताको पापहरू गर्ने लालसा गर्दछन्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन। यो कुरा याद राख्नुहोस्। पापमा हुने मानिस कहिले पनि पापसँग सन्तुष्ट हुँदैन। तिनीहरूलाई पापैमा छोडिन्दछ। यो नै रोमी 1 अध्यायमा यसको अर्थ हो कि परमेश्वरले तिनीहरूलाई आफ्ना अभिलाषाहरू र अशुद्धतामा भ्रष्टतामा छोडिदिनुभयो। तपाईँ त्यस्तो स्थानमा पुग्न सक्नुहुन्छ जहाँ तपाईँ त्यागिएको छोडिएको पापी हुनुहुन्छ। यहाँ भनिएको छ, एकपल्ट म पढिदिन्छु, पद 17-19, यसकारण म यो भन्दछु र प्रभुमा गवाही दिदछु, तिमीहरू अबदेखि उसो अरू अन्य जातिहरू जस्तो नहिँड जो आफ्नो मनको व्यर्थतामा चल्दछन्, किनकि तिनीहरूको समक्ष अन्ध्यारो भएको छ। तिनीहरूमा भएको अज्ञानताको कारणले र तिनीहरूको हृदयको अन्धापनको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन्। लाटिएको मन भएको हुनाले सबै अशुद्ध कामहरू लालसा सहित गर्नका निम्ति तिनीहरूले आफूलाई कामुकताको बसमा सुम्पेका छन्। अनि 20-21 पदमा भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ। येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्चै नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने, यहाँ अन्य जातिहरूको जीवनसँगको तुलनामा अन्तर भिन्नता बताइएको छ। यदि कुनै मानिसले ख्रीष्ट येशूको कुरा सुनिरहेको छैन भने तब येशू उसको उद्धारकर्ता होइन। येशू ख्रीष्ट गोठाला हुनुहुन्छ र उहाँ भेडाहरूले उसको आवाजको सुन्छन्। यानी येशू ख्रीष्ट हाम्रो गोठाला हुनुहुन्छ र हामी उहाँका भेडाहरूले उसको आवाज सुन्छौ। यदि तपाईँले उहाँको आवाज सुन्नु भएको छैन भने, यानि सुन्नुहुन्न भने, तब तपाईँ उसको भेडाहरूमध्येको भेडा हुनुहुन्न। अन्य जातिहरूलाई तिनीहरूको पुरानो स्वभावबाट केले परिवर्तन गर्नेछ? तिनीहरूले के गर्नु पर्दछ भन्दा तिनीहरूले ख्रीष्टको आवाज सुन्नुपर्छ। तिनीहरू उहाँद्वारा सिकाइनु पर्दछ। ती जो उहाँका भेडाहरू होइनन् उहाँलाई सुन्ने छैनन्। जब कुनै उद्धार नपाएको मानिसले मलाई पत्र लेखेर भन्छ कि ओ मसँग असहमतमा छन्, म कति पनि निराश हुँदिन, कति पनि आपत्ति गर्दिन। उद्धार पाएको मानिस प्रभु येशु कहाँ उसको गोठालाको रूपमा हेर्दछ, उसले गोठालाको सुन्छ र उसले उहाँलाई पछ्याउँछ। उद्धार नपाएको मानिस आफ्नै बाटोमा आफ्नै चालमा हिँड्छ। पद 21 पहिलो खण्डमा भनिएको छ, येशूमा भएको सत्यता अनुसार यद्यपि पृथ्वीमा उहाँको जीवन कुनै मानिसद्वारा नकल गर्न नसके तापनि येशू ख्रीष्टको जीवन नै विश्वासीहरूको निम्ति उदाहरण हो, नमूना हो। उहाँ यहाँ पृथ्वीमा जीवनको उदाहरण हुनुहुन्छ अनि उहाँ नै त्यो जन हुनुहुन्छ जो हाम्रो निम्ति मृत्युको ढोकामा भएर जानुभयो। कुनै विश्वासीहरूको निम्ति आज अन्धकारमा हुने वा अज्ञान हुने वा अन्धा हुने कुनै कारण छैन। भनिएको छ, तर तिमीहरूले ख्रीष्टलाई यसरी सिकेका छैनौ, येशूमा भएको सत्यता अनुसार यदि तिमीहरूले साँच्ची नै उहाँका सुनेका छौ र उहाँद्वारा सिकाइएका छौ भने 22-24 भनिएको छ, तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मानिसलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनका आत्मामा नयाँ हुँदै जाऊ अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएका छन्। तिमीहरूले पहिलेको त्यो पुरानो चालचलनलाई फालिदेऊ अनि नयाँ मानिसलाई पहिर। मित्र, जसरी हामी हाम्रा कपडाहरू बदल्छौ त्यही तरिकामा हामीले पुरानो मानिसलाई फालिदिनुपर्छ र नयाँ मानिसको पहिरिनुपर्छ। यो भनेको चाहिँ फोहोर पुरानो पोसाकलाई फ्याँकेर सफा र नयाँ कपडा लगाउनु जस्तै हो। पुरानो मानिसलाई फुकालेर फ्याँक्ने र नयाँ मानिसलाई पहिरिने काम आफू स्वयंको प्रयत्नद्वारा गर्न सकिँदैन, न ख्रीष्टको आचरणलाई नकल गर्न कोशिशद्वारा नै गर्न सकिन्छ। यो ख्रीष्टको मृत्युद्वारा विश्वास गर्ने पापीहरूको लागि गरिएको छ। हामी साना बालकहरू जस्तै छौ जो आफै स्वयंले पोसाक पहिरन सक्दैन। मैले मेरी सानी छोरीसँग यो कुरा सिके कि बच्चाले त्यति राम्रो गर्दैन जब तिनले आफ्नै स्वयंलाई पोसाक पहिराउन कोशिश गर्दछन्। हामी ख्रिस्टियनहरू भए पनि हामी त्यस्तो स्थानमा कहिले पुग्न सक्दैनौ जहाँ हामी त्यो गर्न सक्छौ, अनि हामीले त्यो गर्न कोशिश पनि गर्नु हुँदैन। यो पहिले नै हाम्रो निम्ति गरिसकिएको छ। हामीलाई रोमीहरूलाई लेखेको पत्रमा भनिएको छ कि पुरानो मानिस पहिले नै ख्रीष्टको मृत्युसँग कुर्सीकरण गरिएको छ, यानि मृत्युमा उहाँको मृत्युमा कुर्सीकरण गरिएको छ, क्रुसमा टाँगिसकिएको छ। रोमी 6:6 भन्छ, पापको शरीर बेकममा होस् भनेर हाम्रो पुरानो मानिस उहाँसँगै क्रुसमा टाँगिएको हो भन्ने कुरा थाहा गर्दै अब उसो हामी पापको दास हुनु हुँदैन। ख्रीष्टसँग पुरानो मानिस पहिले क्रुसमा टाँगिसकिएको सत्यताको दृष्टिकोणमा हामीले यसलाई पवित्र आत्माको शक्तिमा फुकाल्नु पर्छ। यसको मतलब यो होइन कि शरीर पुरानो स्वभाव यो जीवनमा सदाको निम्ति खत्तम हुन्छ। हामी कहिले पनि पुरानो स्वभावबाट मुक्त हुन सक्दैनौ, तर हामी यसमा जिउनु हुँदैन, मतलब हामीले त्यसलाई हाम्रा जीवनहरूमा नियन्त्रण गर्न अनुमति दिनु हुँदैन। अनि अर्कोतिर हामीसँग नयाँ मानिस यानि नयाँ स्वभाव छ। यो चाहिँ पवित्र आत्माद्वारा नवजन्मको परिणाम हो। ख्रीष्टमा हरेक मानिस नयाँ सृष्टि हो, यानि ख्रीष्टमा विश्वासद्वारा उद्धार पाउने हरेक मानिस नयाँ सृष्टि हो। हामी त्यस नयाँ स्वभावमा त्यस नयाँ मानिसमा जिउनु पर्छ, जीवन यापन गर्नुपर्छ। यो नै रोमीको महान बार बार दोहोर्याएको सन्देश हो। 24 भनिएको छ, अनि नयाँ मानिसलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। यसले यो देखाउँछ कि यो ख्रीष्टको आरोपण धार्मिकता हो। अनि यो त्यो सबै परमेश्वरको पवित्र चरित्र अनुरूप योग्य गरिनु पर्दछ। जबकि हामीलाई धर्मी घोषणा गरिएकोले गर्दा र हामी स्वर्गीय स्थानमा ख्रिस्टसँग बसालिएकोले गर्दा पृथ्वीमा हाम्रो हिँडाइ, हाम्रो चालचलन, हाम्रो व्यवहार, हाम्रा ख्रिस्टमा स्थान ओहदा अनुसारको योग्य अनुपातिक हुनुपर्दछ। अर्को शब्दमा हाम्रो जीवन, हाम्रो हृदय, हाम्रो चालचलन, हाम्रो साक्षी ख्रिस्टको सन्तानको जस्तै हुनुपर्छ। हाम्रो जीवन साक्षीको जीवन हुनुपर्छ। मानिसहरूले हाम्रो जीवनमा ख्रिस्टको कमसे कम केही झलक त देख्नुपर्छ। केवल मुखले मात्र विश्वासी परमेश्वरको सन्तान धार्मिक यानि आत्मिक भएको पलेर काफी छैन मित्र। हाम्रो जीवन व्यवहारिकताको हुनुपर्छ। प्रभु हामी हरेकलाई त्यो कुरा बुझ्ने ज्ञान दिउन्। अर्को दिनमा हामी यही विषय अन्तर्गत यानि नयाँ मानिसको निषेध अन्तर्गत बाँकी 4:25-32 पदबाट वचन निरन्तर जारी राख्नेछौ। प्रभु तपाईँ हरेकलाई आशिष दिउन्।
1: दाइ, आजको अध्ययनले एउटा कुरा स्पष्ट गरिदिएको छ। क्रिश्चियन जीवन भनेको पुरानो जीवनलाई लिएर नयाँ नाम राख्नु होइन रहेछ। यसको मतलब त ख्रिस्टमा नयाँ मानिस बनेर नयाँ जीवन जिउनु चाहिँ रहेछ।
2: सही कुरा भन्नुभयो भाइ तपाईँले। हो, पुरानो मानिसलाई त्याग्नुपर्छ, अर्थात स्वभावलाई त्याग्नुपर्छ, आफ्नो हृदयमा नयाँ हुनुपर्छ र परमेश्वरको वचन अनुसारको नयाँ मनुष्यत्व धारण गर्नुपर्छ भन्ने शिक्षा आज हामीले पाएका छौं।
1: हजुर, साँच्चै दाइ, हाम्रो सोच परिवर्तन हुनुपर्छ, हाम्रो बोली परिवर्तन हुनुपर्छ र हाम्रो व्यवहारमा पनि ख्रिस्टको चरित्र चाहिँ देखिनुपर्छ।
2: हजुर, हामीले आफूलाई प्रत्येक दिन परमेश्वरको वचनको प्रकाशमा जाँच्नुपर्छ। पुरानो स्वभावले हामीलाई पछाडि तान्न खोज्दा पवित्र आत्माको सामर्थ्यमा ख्रिस्टतर्फ अघि बढ्नुपर्छ।
1: हजुर साँच्चै नै दाई, परमेश्वरले हाम्रो मनलाई नयाँ बनाउनु भएको होस् भनिकन हामी सम्पूर्णको निम्ति प्रार्थना गर्दछौ र पापपूर्ण पुरानो बानीहरूबाट छुटकारा परमेश्वरले हामीलाई दिनुभएको होस् र नयाँ मानिसको जीवन जिउनलाई सहायता गर्नुभएको होस्।
2: हजुर, र हाम्रो जीवनलाई हेर्ने मानिसहरूले हामीमा ख्रिस्टको परिवर्तन देख्न सकुन्। हाम्रो जीवनले हाम्रो मुखको विश्वासलाई प्रमाणित गरोस्। प्रभु येशू ख्रिस्टले तपाईहरूको जीवनलाई निरन्तर रूपमा परिवर्तन गर्नुभएको होस्। उहाँको धार्मिकता, पवित्रता, प्रेम र सत्य तपाईहरूको जीवनमा झल्किँदै जाओस्। परमेश्वरले तपाईहरू सबैलाई आशिष दिनुभएको होस्।
1: आजको हाम्रो यो एफिसीको अध्ययनलाई यही नै अन्त्य गर्दै हामी हजुरको माझबाट बिदा लिन चाहन्छौ र साथै हामी हजुरको माझमा एउटा खुशीको खबर अनि एकदमै उत्साहजनक समाचार लिएर चाहिँ हजुरको माझमा आएका छौं। अब आउने यही कार्तिक 21 गते र नोभेम्बर 7 दिनमा हामी बाइबल क्विज कार्यक्रमलाई चाहिँ सञ्चालन गर्दैछौ र यसमा विजेता हुनुहुने पहिलो, दोस्रो र तेस्रो व्यक्तिहरूलाई चाहिँ उपहारको व्यवस्था पनि गरिएको छ। त्यसैले नढिलाउनुहोस्, हामीसँग सम्पर्क गर्नुहोस् र यसमा तपाईँ कसरी भाग लिन सक्नुहुन्छ भन्ने कुराको जानकारी पाउनको निम्ति हामीलाई सम्पर्क गर्नुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207797 0420979797।

माटो चुल्न खानी समिति हामी रे सिकरपुर नवलपुर भुरले पोखा रे रानी गुरु डटर रमा स्टेल खुच्या छुन पाँच छुम्न आऊ म

छौ र त म छु, तिमी छैनौ त म कहाँ छु? तिमी छौ र त म छु, तिमी छैनौ त म कहाँ छु?

0: time check is 8 AM.
1: अहिले बिहानको 8 बजेको छ।
2: नेपाली भूमि सक्षम सक्षम सक्षम।

0: இளம்பு பிரேக் டைம்.
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौं।
9: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
9: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
8: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
9: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
9: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
8: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
8: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
11: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
8: अँ है, बल्ल सम्झे, सर्पको टुकाईबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
11: अनि सर्पको टोकाईबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
8: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
11: हो, सावधानी अपनाउँदा सर्पको टोकाईबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
1: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
12: You're listening to Hillumbu FM 89.6 MHz.
13: 89.6 MHz.
12: MHz.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता न आऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तीन दिन भयो।
1: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, यो जन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
4: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ओहो
6: मरेको के हो?
5: हेर त रगतै रगत भयो, छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि, हेर त। अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
7: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
8: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: check. It's 9 a.m.
1: अहिले बिहानको 9 बजेको छ।

हेलम्बु एफएमबाट प्रसारण भइरहेको बिहान 9 बजेको हेलम्बु खबरमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट फुलेन्द्र निकट व्यक्तिसँग सम्पर्क देखिएपछि दीपक भट्टाको सिन्धुपाल्चोकमा जेल सरुवा। हरेक नागरिकको आवास सुनिश्चित गर्दै स्मार्ट घर बन्ने निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। राष्ट्रपतिद्वारा स्थानीय निर्वाचन उम्मेद्वार छनौट समिति गठन। 13 विभागमा प्रमुख मनोनित। नेपाली कांग्रेसको महाधिवेशनमा 7,500 बढ़ी प्रतिनिधि सहभागी हुँदै। लागि काठमाडौँबाट यात्रुहरू घर फर्किन थाल्यो। रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको चेतावनी। नेपाल भ्रमणको अन्तिम खेलमा क्यान 11 भूटान पराजित। खबरको शुरूमा स्थानीय खबर। नेपाली कांग्रेस सिन्धुपाल्चोकको दुवै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा नयाँ नेतृत्व चयन भएको छ। असोज 13 गतेको निर्वाचनमा समस्या उत्पन्न भएपछि स्थगित भएको निर्वाचन असोज 11 गते पुनसंचालन गरिएको थियो। पुनसंचालन भएको निर्वाचनबाट दुवै क्षेत्रमा सभापति सहित पदाधिकारी चयन भएको छ। क्षेत्र नम्बर 1 को सभापतिमा सगुन श्रेष्ठ निर्वाचित भएका छन् भने आज बिहान सम्पन्न मतगणनामा श्रेष्ठले 670 मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी आङधोर्जे शेर्पाले 399 र देवेन्द्र खड्काले 181 मत प्राप्त गरेको छ। र क्षेत्र नम्बर 1 मा महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानको मतगणना भने जारी नै छ। त्यसै गरी क्षेत्र नम्बर 2 को क्षेत्रीय सभापतिमा प्रदेश सांसद समेत रहेका कृष्ण कुमार तामाङ समीर निर्वाचित भएका छन्। तामाङले 569 मत प्राप्त गर्दा सभापतिमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी पासङ दोङ तामाङले 428, करूण सागर सिग्देलले 60, त्यसै गरी भूपेन्द्र थापाले 109 मत प्राप्त गरेको छ। क्षेत्र नम्बर 2 को सचिवमा कुमार दुलाल निर्वाचित भएका छन्। सचिव सहसचिवमा करिश्मा माझी र मणज कुमार तामाङ रहेको छ। यसै गरी सदस्यमा गर्वे लामा, त्यसै गरी गोपीकृष्ण खतिवड़ा, थलबहादुर तामाङ, पासाङ तामाङ, बसन्त तामाङ र विदुर प्रसाद धिताल निर्वाचित भएको छ। यसै गरी कांग्रेस सिन्धुपाल्चोकको दुवै क्षेत्रमा निर्वाचित सभापति श्रेष्ठ र तामाङलाई पार्टी केन्द्रीय सभापति गगन थापा निकट

झोबरासँग कनेक्सनमा जोड़िएको इनाम सापकोटालाई सम्पर्क देखिएपछि सापकोटासँग सम्पर्क देखिएपछि दीपक भट्टलाई जेल सरुवा गरिएको छ। हिजो शनिबार साँझ भट्टलाई नखो कारागारबाट कारागार कार्यालय सिन्धुपाल्चोकमा पठाएको छ। उनी सम्पत्ति शुद्धिकरण मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका थिए र भट्टलाई सिन्धुपाल्चोकमा पठाएको कारागार व्यवस्थापन विभागका एकजना अधिकृतले जानकारी गराएको छ। सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्षमा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग इनाम सापकोटा मार्फत चुलेन्द्र शमशेर जवराले कुराकानी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलिएको छ। हेलम्बु खबरमा अब राष्ट्रिय खबर। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकलाई आवासको सुनिश्चितता गर्ने उद्देश्य सहित नयाँ भवन ऐनको विधेयक संसदमा दर्ता भएको जानकारी दिनुभएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार संघीय संसद सचिवालयमा भवन ऐन 2083 दर्ता गराएको हो। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल मार्फत यसले निम्न मध्यम आय भएका परिवारको सुरक्षित र अव्यवस्थित व्यवस्थित आवासको ग्यारेन्टी गर्ने समेत बताउनु भएको छ। प्रारम्भिक विधेयकमा पहिलो पटक घर बनाउने नेपाली नागरिकलाई सरकारले तोकिएको डिजाइन र मापदण्ड अनुसारका आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने समेत व्यवस्था गरिएको छ। साथै घर गोठ निर्माण गर्न चाहने नागरिकलाई पनि यस्तो निशुल्क सामग्री दिइने समेत प्रस्ताव गरिएको छ। गरीब तथा विपन्न वर्गको आवास सुनिश्चित गर्न संघीय सरकारबाट 50,000 र प्रदेश सरकारबाट 25,000 गरी 75,000 रूपियाँ अनुदान दिने व्यवस्था समेत विधेयकमा समेटिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै केन्द्रीय उम्मेद्वार छनौट समिति गठन गरेको छ। साथै शनिबार पार्टीको विभिन्न 13 केन्द्रीय विभागहरूमा प्रमुख तथा सदस्यहरूको मनोनयन समेत गरेको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बिहिबार सभापति रवि लामी छानेको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले उक्त निर्णयहरू गरिएको छ। रासपाद्वारा जारी विज्ञप्ति अनुसार पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार स्वतन्त्र समिति गठन गरिएको छ। उक्त समितिमा मिलन लिम्बु, रहबर आन्सरी, डाक्टर तोसीमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त वैदिक, टासी योल्जुम र जनक सिंह धामी सदस्य रहेका छन्। यसैगरी पार्टीका सातै प्रदेशका सभापतिहरू समितिमा पदेन सदस्य रहने व्यवस्था गरिएको छ। यसैगरी बैठकले पार्टीको विभिन्न विभागहरूमा प्रमुख तथा सदस्यहरूको समेत जिम्मेवारी बाँडफाँड गरिएको छ। आजबाट काठमाडौँको खुल्ला मञ्चमा शुरू हुने नेपाली कांग्रेसको 15 महाधिवेशनमा 7,500 बढ़ी प्रतिनिधि सहभागी भएका छन्। खुल्ला मञ्चमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता देवराज चालिसेले देशभरका 77 जिल्ला र प्रदेश प्रवासबाट समेत गरेर 7,500 प्रतिनिधि महाधिवेशनमा सहभागी भइरहेको जानकारी गराउनु भएको छ। दशैं तिहार लगायतका ठूला चाड पर्व नजिकीयसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्राको चाप बढ़न थालेको छ। चाडपर्वको अवसरमा उपत्यकाबाट काठमाडौँमा 8,00,000 भन्दा बढ़ी नागरिक बाहिरिने अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक र आफ्नो स्थायी घरमा फर्किने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बस पार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटोलाका अनुसार चाड पर्वको मुख्य समय नजिकै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढ़न थालेको छ। जहाँ उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यतर्फ पुर्याउन नियमित सेवासँगै आवश्यकताको आधारमा आन्तरिक सवारी साधन सञ्चालनको तयारी गरिएको छ। चाडपर्वको यात्रुको अधिक चाप हुने भएकाले टिकट बिक्री, सवारी साधनको अवस्था, भाड़ा दर र यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर सम्बन्धित निकायले अनुगमन समेत गर्ने बताएको छ।
हेलम्बो खबरमा अब विदेशको खबर। युक्रेनले रूसको नयाँ हवाई आक्रमण रणनीतिको जवाबमा रूसी तेल प्रशोधन केन्द्र रिफाइनरी माथिको आक्रमण बढ़ाउने चेतावनी दिएको छ। त्यसका लागि युक्रेनले लामो दूरीको क्षेपयास्त्र बनाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रोइटर्ससँगको विशेष अन्तर्वार्तामा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन

0: चीनले आगामी जाडुयामलाई लक्षित गर्दै नागरिकको पूर्वाधारमाथि आक्रमण विस्तार गर्ने नयाँ सिद्धान्त जारी राखेको पनि दावी गरेका छन्। फेलम्बु खबरमा अब खेल खबर। आईसीसी टी20 विश्वकप एसिया छनौट तयारीका लागि नेपाल आएको भूटान अन्तिम खेलमा 11 क्यानसँग पराजित भएको छ। पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्ति पाएको क्यान 11ले निर्धारित 20 ओभरमा 7 विकेट गुमाउँदै 176 रन बनाउँदै जीत निकालेका छन्। हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबर ख्या मुख्यमुख्य शीर्षक गरौं पुनः एक बजक। शुलेन्द्र निकट व्यक्तिसँगको सम्पर्क देखिएपछि दीपक भट्टको सिन्धुपाल्चोकमा जेल सरुवा। हरेक नागरिकको आवाज सुनिश्चित गर्दै स्मार्ट घर निर्माणको अवधारणा बन्ने प्रधानमन्त्री शाहको भनाई। राजकोटद्वारा स्थानीय निर्वाचन उम्मेद्वार छनौट समिति 13 विभागमा प्रमुख मनोनित। कांग्रेस महाधिवेशनमा 7,500 बढ़ी प्रतिनिधि सहभागी हुँदै काठमाडौँ उपत्यकाबाट यात्राहरू घर फर्किन थाल्यो। रूसका तेल प्रशोधन केन्द्रमा आक्रमण बढ़ाउने जेलेन्स्कीको चेतावनी। र नेपाल भ्रमणको अन्तिम खेलमा क्यान 11सँग भूटान पराजित। बिहान 9 बजेको हेलम्बु खबर सकियो। अर्को समाचारको साथमा मध्याह बजे उपस्थित हुने नै छौं। एतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आईसिंह तामाङ विदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई, 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नुपर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
7: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
6: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साक्य ज्यासल सुनसारी पसल छँदैछ नि।
8: प्रोप्राइटर वीरेन्द्र रत्न साक्य 011-620-51 98-41-5164 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
9: This is LMWFM 89.6 MHz. 89.6.

0: त्यो कोटला राई चाहिँ कता हो?
1: सन्चै छ।

0: ओए के हो एक्लै बसेर टोलिरहेछौ त भन्छौ आएर
1: के गर्ने यार माया बसेको तिन चार वर्ष भइसक्यो
2: चिनोदेको रुममा त च्यातेर जानु लागिसक्यो
1: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो
2: घरमा बेगर बेगर भनेर तनाव तिराएको
1: न आफूले बेगर भन्न सक्छ न उसले भन्छ
2: के गर्ने होला
0: कहाँ त्यसो भनेर हुन्छ
3: भन्नु पर्यो नि कि त च्याते टोपी सिलाउनु पर्यो कि त बे गर्नु पर्यो कि त अर्को खोजिदिनु पर्यो
0: कि च्याते टोपीमा सिलाउनु पर्यो कि बे गर्नु पर्यो कि अर्को खोजिदिनु पर्यो
2: सही हो
1: कि च्यातेको टोपी सिलाउनु पर्यो कि बे गर्नु पर्यो कि अर्को मिलाउनु पर्यो आज भनिदिनु हुन्छ
2: कि रुमाल सिलाइदिनु पर्यो कि त बे गर्नु पर्यो नभए अर्को त खोजिदिनु पर्यो नि जाम अहिले नै भन्छु म

0: Ilambwe FM 89.6 MHz.
1: त्यो अप्सरा भन्दा स्वाद छ यार, यसलाई त म पट्टारै छोड्छु।
2: अरे यो चाँदनीलाई त मैले पटाउनु यार।
1: बाजी
3: बाजी।

0: 人这么叫的人大人那的
1: 大人这么说说呢
2: 这个是我的
0: 意思

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: Elambu Break Time.
1: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र अभिभाजित सार्वभौम सत्ता सम्पन्न संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू नेपाल कस्तो राज्य हो रे?
2: संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य
1: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
3: संघ प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
1: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
4: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ, त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ, र अनुसूची 9 भने संघ प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
1: संघ प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: के तपाईँ राम्रो र भरपर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
3: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
2: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।

0: वास्तवै मित्र यरुमसले अलगोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छ्यासल लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो सानो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यसले बनेपा नै जानुपर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवार सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्दी चोकको अगाडि लाली गुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849293727
6: This is LMWFM 89.6 MHz 89.

रोजी मुखलाको माइ परेको जस्तो हुन्छ, सानो भुजे है अहिले त

0: wait. Just a minute. We will return back.
1: बा
2: हजुर बुहारी,
1: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
2: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइजेस त हो नि।
3: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि। प्रोपाइटर नारायण घले। मोबाइल 98493406 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
4: सेवा बुक स्टोर, चौतारा पाँच, सिन्धुपाल्चोक।
5: हाम्रा सेवाहरू:
6: स्टेसनरीका सम्पूर्ण सामानहरू,
5: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
5: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
5: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
5: ट्रफी,
6: मायाको चिनो,
5: मेडल,
6: फ्रेम,
5: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
5: जर्सी प्रिन्ट,
6: कस्टमाइज कप प्रिन्ट,
5: मेटल फोटो प्रिन्ट,
6: प्रोप्राइटर
5: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेसनरी एन्ड सप्लायर्स।
5: कन्ट्याक्ट नम्बर 9841924274।
7: अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5, सिन्धुपाल्चोक। आवर सर्भिसेस: डिलक्स रुम विथ एसी, हट एन्ड कोल्ड वाटर, एलईडी टिभी, सेमिनार हल, रेस्टुरेन्ट एन्ड बार, फ्री वाइफाई, पार्किङ एरिया, फ्यामिली एन्ड जोयफुल इन्भाइरोमेन्ट, कस्टमर सेटिस्फेक्सन इज आवर कन्जुगेन्स। न्यू अरुणीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छु, गढी नगरपालिका 5, सिन्धुपाल्चोक। इमेल होटल अरुणीको @gmail.com. Contract 011-620-326-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Shankar Subari Nagar Palika 5, Sindhupur.
8: सुन्दै हुनुहुन्छ हेलुम्बा FM 89.6 MHz।

0: இளம்பு பிரேக் டைம்.
1: फागुनदेखि वैशाखसम्म आगलागी बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौं। खाना पकाउने ग्यास सुरक्षित राखौं।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
2: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
2: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
6: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
15: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
16: धुमपान गर्न छोडौं, स्वस्थ जीवन बाँचौ।
17: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाफएम 89.6 मेगाहर्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेन।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
6: हेलो
7: हेलो बहिनी, सन्चै छौ?
6: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
7: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
6: अनि हुलाकमा पो जानु?
7: हो नि, हुलाकमा जाऊ न।
6: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
7: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
6: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
7: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
6: ए, सहरमा मात्र होला नि?
7: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
6: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ए लौ न लौ लौ, चट्याङ पर्न आँटो, सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: खै यार, आफै प्लान बनाउँछु आफै लेटाउँछ भने
1: एकछिन त हो नि म्यान, आइहाल्छु नि। ओ यार साथी साइत्री, आज मलाई कस्तो देखाएछ म्यान,
0: दामी देखाएछ यार।
1: थ्याङ्क्स म्यान, अब त स्योर सरोजलाई मनपर्छ नि है।
0: लुगा राम्रो भएर के गर्नु, मान्छे मन पराउनु पर्यो नि।
2: मान्छे त म मन पराउँछु, के गरे वस्तै गर्दैन।
3: म बुझ्छु र,
1: त्यस्तो नभन्नु म्यान, मलाई मन पराउँछ के मलाई थाहा छ।
0: अँ त्यस्तै भन्दै गर होइन, कुन दिन त्यो गोरी केटीले तेरो सरोजलाई उडाएर लग्छ नि, त्यसपछि हामी सबजना बेभोज खानुपर्छ है।
3: आएर हेर
4: के छ म्यान,
0: कति लेट गरे यार,
4: उसलाई कुरेर बसिरहेको थिएँ एकछिन, भित्र जाने होइन। आज कति राम्रो।

0: time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: Elimbu FM 89.6 MHz.
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: The lifetime tissue, sadhai sangai.

0: Colombo FM 89.6 MHz.
1: Bless the digital, enjoy with us.

0: लु राजा, बक्स यहाँ छ, अधिकृत पनि यही छ।
1: मलाई यहाँ किन ल्याउनु भयो हजुर?
2: यो गाउँमा मैले सोचे जति भोट आए कि आएन, पहिला यहाँ गन्ने अनि मात्र लाने।
3: आगमी 19 गते हल्का रमाइलो।

0: खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
1: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
0: किन?
1: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्स बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
0: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
0: ए, लामखुट्टेको टोकाइबाट चाहिँ बच्नु पर्यो।
1: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
2: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
3: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजार सँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-5764 चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।

0: त्यो कोटला राई चाहिँ कता हो?
1: सन्चै छ।

0: ओए के हो एक्लै बसेर टोलिरहेछौ त सुमनसँग आएर
1: के गर्ने यार माया बसेको तिन चार वर्ष भइसक्यो
2: किन दिएको रुममा त च्यातिएर जानु लागिसक्यो
1: उसले दिएको चिनो टोपी पनि च्यातिसक्यो
2: घरमा बेगर बेगर भनेर तनाव दिइहाल्छ
1: न आफूले बेगर भन्न सक्छ न उसले भन्छ
2: के गर्ने होला
0: कहाँ त्यसो भनेर हुन्छ
3: भन्नु पर्यो नि कि त च्याति टोपी सिलाउनु पर्यो कि त बे गर्नु पर्यो कि त अर्को दिनु पर्यो
0: च्याति टोपीमा सिलाउनु पर्यो कि बे गर्नु पर्यो कि अर्को खोजिनु पर्यो
2: सही हो
1: कि च्यातिको टोपी सिलाउनु पर्यो के बिहे गर्नु पर्यो के अर्को मिलाउनु पर्यो आज भनिदिनु हुन्छ
2: कि रुमाल सिलाइदिनु पर्यो कि त बिहे गर्नु पर्यो नभए अर्को त खोजिदिनु पर्यो नि जाम अहिले नै भन्छु म

0: Ilombwe FM 89.6 MHz.
1: त्यो अप्सरा भन्दा यो चाँदनी च्वाँच छ यार, यसलाई त म पट्टारै छोड्छु।
2: अरे यो चाँदनीलाई त मैले पटाउनु यार।
3: दाई मेरो दिदीलाई पटाउनु त गाह्रो छ त।
1: बाजी
3: बाजी
1: बाजी
3: ल ल।

0: अरे यस्तो हेन्सम केटो देख्दैन डाल्दिन्न त्यहाँ
1: कहाँ हेन्सम छ र भने
2: ए
1: यी

नमस्कार, पूर्व राज्य मन्त्री भद्रकुमारी घलेद्वारा वरिष्ठ समाजसेवी सुश्री वरुणा पौडेलको सम्मान कार्यक्रममा यहाँलाई हार्दिक स्वागत गर्दछौं।

0: गरेको
1: यसरी तिम्रो हात समाउने हिम्मत कसरी गर्यो
0: हाम्रो बिहे हुँदैछ तिमी फ्रेन्डसिप राम्रोसँग निर्वाह गर्न सक्दैनौ भने नि जस्ट गेट द हेल आउट अफ माई लाइफ

0: Time check. It's 3 p.m.
1: अहिले दिउँसोको 3 बजेको छ।

नमस्कार, दिउँसो 3 बजेको हेलम्बु खबरमा स्वागत छ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरू। 2 वर्ष कैद र 25 लाख बिगो फैसलापछि फरार काभ्रेकी महिला पक्राउ। जसपाका 4 नेताले दिए सामूहिक राजीनामा। खरियाल आज तान्जेनिया जाँदै केन्या हुँदै असो 27 गते काठमाडौँ फर्किने। 7,000 भन्दा बढ़ी प्रतिनिधि सहित कांग्रेसको 15 महाधिवेशन शुरू। दर्शकका लागि काठमाडौँ उपत्यकाबाट यात्रुहरू घर फर्किन थाले। गाजामा हमास अधिकारीलाई लक्षित गरी हवाई हमला। र 2 राष्ट्रिय खेलकुदको तयारी तीव्र। सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी। लेनदेन मुद्दामा फरार काभ्री प्लानचोकी महिला पक्राउ परेकी छिन्। काभ्रेको बनेपा नगरपालिका 8 घर भएकी 50 वर्षीय रत्न शोभा भोजराचार्यलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताचलबाट पक्राउ गरेको छ। लेनदेन मुद्दामा काठमाडौँ जिल्ला अदालतले 19 माघ 2077 2 वर्ष कैद र 25,67,707 बिगो तिराउने फैसला गरेको थियो। पक्राउ परेकी उनलाई काभ्रे जिल्ला अदालत मार्फत कारागार चलान गरिएको छ। अब राष्ट्रिय खबर। जनता समाजवादी पार्टी नेपाल जसपा नेपालका 4 जनाले सामूहिक राजीनामा दिएका छन्। आज जसपाका 4 जना नेताले सामूहिक राजीनामा दिएका हुन्। राजीनामा दिनेमा पार्टी सदस्य तथा पूर्व संघीय सांसद हिन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, त्यसै गरी केन्द्रीय निर्वाचन आयोग तथा कानून विभाग सदस्य अधिवक्ता घनश्याम शर्मा र नेता पुष्पराज चमन रहेका छन्। अबदेखि पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको उनीहरूले उल्लेख गरेका छन्। अबदेखि हुकार मधेस नामक अभियानबाट अबको राजनीतिक यात्रा अगाडि बढ़ाउने उनीहरूले उल्लेख गरेका छन्। असोज 23 गतेसम्म सञ्चालन हुने अन्तर्व्यवस्थापिका संघ आईपीयूको 173 महासभामा सहभागी हुन नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको छ। उहाँ आइतबार आज बेलुका 7 बजे कतार एयरवेजको QR 645 उडान मार्फत दोहा हुँदै तान्जेनिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ। प्रतिनिधि मण्डलका सभामुख अरियालकी श्रीमती अम्बिका केसी सहित प्रतिनिधि सभाका रवि महतो, राष्ट्रिय सभाका सदस्य झ्याकु प्रसाद सुवेदी, अञ्जन साके रहेका छन्। संघीय संसदका महासचिव पद्म प्रसाद पौडेल, प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद सचिवालयका सहसचिव रेखा उपाध्याय खनाल, सभामुखका निजी सचिव मधु मिजार पनि भ्रमण टोलीमा छन्। तान्जेनियाको आरूसा शर्मा आयोजना हुने महासभामा सभामुख अरियालले समावेशिता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र समुदायलाई सशक्त बनाउने विषयको जेनरल डिपेडमा मन्तव्य राख्नुहुनेछ। केन्याको भ्रमण समेत सकेर प्रतिनिधि मण्डल असो 27 गते काठमाडौँ फर्किने कार्यक्रम तय भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन आज अपरान्ह खुल्ला मञ्चमा शुरू भएको छ। यही असोज 22 गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। महाधिवेशन तालिका अनुसार आज असोजको 18 गते उद्घाटन सत्र र असोज 19-20 गते बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण असोज 16 गतेका लागि निर्धारित अधिवेशन आजदेखि प्रारम्भ हुन लागेको हो। देश र विदेशबाट महाधिवेशन प्रतिनिधिहरू सहभागी हुन काठमाडौँ आउने क्रम जारी छ। महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न 15 समितिले आफ्नो तयारी गरिरहेका छन्। दशैं तिहार लगायतका ठूला चाडपर्व नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ़न थालेको छ। चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा 8 लाख भन्दा बढ़ी नागरिक बाहिरिन अनुमान गरिएको छ। चाडपर्व मनाउन उपत्यकामा रहेका नागरिक आफ्नो स्थायी घर फर्किने क्रम शुरू भएसँगै काठमाडौँका प्रमुख बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहल पहल बढ़ेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी परीक्षक नरेश राज वेदीले जानकारी दिनुभएको छ। नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाका अनुसार
चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारी साधनमा यात्रुको चाप थप बढ़न थालेको छ। उहाँले उपत्यकाबाट देशको विभिन्न जिल्लामा जाने यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पुर्याउन नियमित सेवासँगै आवश्यक अनुसार अतिरिक्त सवारी साधन सञ्चालनमा तयारी गरेको छ। अब विदेशको खबर। इजरायली सेनाले गाजा शहरमा हमासका वरिष्ठ अधिकारी अली अहमद अल अमौदीलाई लक्षित गरी हवाई हमला गरेको पुष्टि गरेको छ। सेनाले संचार माध्यममा आएका विवरण पुष्टि गर्दै अल अमौदीलाई लक्षित गरी राति हमला गरिएको जनाएको छ। यद्यपि उक्त हमलामा अल अमौदी मारिए वा घाइते भए भन्नेबारे तत्काल स्पष्ट हुन सकेको छैन। अब खेलकुदको खबर। आसन्न दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज राष्ट्रिय खेलकुद परिषदको आयोजना तथा कर्णाली खेलकुद विकास परिषदको आयोजनामा बैठक बसेको हो। बैठकमा मन्त्री पोखरेलसँगै कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर साई, सम्बन्धित सरकारी निकायका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरू सहभागी छन्। आगामी मंगिर 16 27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन बैठक तयारी तथा व्यवस्थापनका विविध पक्षबारे छलफल हुँदैछ।

0: सभामुखर रियाल आज तान्जिनिया जाँदै केन्या हुँदै असोज 27 गते काठमाडौँ फर्किने। 7,000 भन्दा बढ़ी प्रतिनिधि सहित कांग्रेसको 15 महाधिवेशन शुरू हुँदै दशैंका लागि काठमाडौँ उपत्यकाबाट यात्रुहरू घर फर्किन थाले। गाजामा हमास अधिकारीलाई लक्षित गरी हवाई हमला र 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र। सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी। दिउँसो 3 बजेको हेलम्बु खबर सकिएको छ। अर्को खबर लिएर साँझ 6 बजे उपस्थित हुनेछौ। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने मित्र राघव तामाङलाई धन्यवाद दिँदै मलाई पनि विदा दिनुहोस्। हवस् त, नमस्कार। सेवा बुक स्टोर चौतारा 5 सिन्धुपाल्चोक।
1: हाम्रा सेवाहरू:
0: स्टेशनरीका सम्पूर्ण सामानहरू,
1: फोटोकपी प्रिन्ट,
0: कलर प्रिन्ट,
1: पीवीसी आईडी कार्ड,
0: सबै प्रकारका खेलकुद सामग्रीहरू,
1: सबै तहको तथा विभिन्न पुस्तकहरू,
0: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
1: ट्रफी,
0: मायाको चिनो,
1: मेडल,
0: फ्रेम,
1: जर्सी सेटहरू तथा प्रिन्ट,
0: सब्लिमेसन प्रिन्ट,
1: जर्सी प्रिन्ट,
0: कस्टमाइज कप प्रिन्ट,
1: मेटल फोटो प्रिन्ट,
0: प्रोप्राइटर
1: प्रकाश श्रेष्ठ,
0: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
1: कन्ट्याक्ट नम्बर 9841924274।

0: मित्र यदुमसँगले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा है मित्र
1: मित्र छास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त
2: ए आमा हो साङ्लो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि
1: अब किन हुनु नि मेरो भाइ टाइम मात्र लगाएर भएन नि अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म
0: राम राम राम राम राम अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि
1: अघि नै भन्नु पर्दैन त मेरो भाइ के कस्तो सुविधा छ भनिहालौँ त
3: हजुर यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस कलेज र विद्यार्थीहरूको ड्रेस दौरा सुरुवाल रेडीमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर चौतारा बजार कुबिन्डी चोकको अगाडि लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि
3: प्रोप्राइटर राजेश परियार सम्पर्क नम्बर
5: 9849927
6: Arunico Hotel and Restaurant Private Limited Restaurant Private Limited Chautara Shagat Sugadi Nagar Palika 5 Sindhupazo Our services Deluxe room with AC Hot and cold water LED TV Seminar hall Restaurant and bar Free Wi-Fi Parking area Family and joyful environment Customer satisfaction is our conjugate New Arunico Hotel and Restaurant Private Limited Chautara Shagat Sugadi Nagar Palika 5 Sindhupazo Email Hotel Arunico @gmail.com Contract 011-620-326-960-9822-93 New Arunico Hotel and Restaurant Private Limited Chautara Shankar Subadi Nagar Palika 5 Sindhupazo

0: Elambu FM 89.6 MHz.
1: विराज भाई हेडफोन लाउनुहोस् न ल, मिलन भाइले पनि लाउनुहोस्
2: ल ल है, सुरु गरौँ अब।

0: இளம்பு பிரேக் டைம்.
1: दाई तिन चार दिनदेखि हेर्नु न ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
2: ओहो, तपाईँको लथर सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
1: किन?
2: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
1: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
2: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको एक पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
1: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
2: याद गरौ, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: बा,
5: हजुर बुहारी,
4: ग्रिल मेसिन, फर्निचर का मेसिन, ट्याक्टर का पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
5: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि। सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि। ट्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि।
6: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोप्राइटर नारायण घले, मोबाइल 9843640667 र 9818779008। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
7: एबा, चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
8: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक, भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
7: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो, विश्वासिलो, भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
9: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य, 011-620-51 9841-5167-84। चौतारको पुरानो बजार कृष्ण मन्दिर सँगै।
1: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
10: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्ने तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
10: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
10: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
10: डेङ्गु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
0: यो हो हेलम्बु एफएम 89.6 मेगाहर्ज।

0: in just a minute. We will return back. Return back.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले अल्गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
3: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडीमेड कपडा पाउनुका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
4: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
3: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल चोक।
7: हाम्रा सेवाहरू
6: स्टेशनरीका सम्पूर्ण सामानहरू,
7: फोटोकपी प्रिन्ट,
6: कलर प्रिन्ट,
7: पीवीसी आईडी कार्ड,
6: सबै प्रकारका खेलकुद सामग्रीहरू,
7: सबै तहको तथा विभिन्न पुस्तकहरू,
6: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
7: ट्रफी,
6: मायाको चिनो,
7: मेडल,
6: फ्रेम,
7: जर्सी सेटहरू तथा प्रिन्ट,
6: सब्लिमेसन प्रिन्ट,
7: जर्सी प्रिन्ट,
6: कस्टमाइज्ड कप प्रिन्ट,
7: मेटल फोटो प्रिन्ट।
6: प्रोप्राइटर
7: प्रकाश श्रेष्ठ,
6: सेवा स्टेशनरी एन्ड सप्लायर्स। सप्लायर्स
7: कन्ट्याक्ट नम्बर 9841924274।
8: अरुलीको होटल एन्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड, रेस्टुरेन्ट प्राइभेट लिमिटेड, चौतारा स्वागत छ, गढी नगरपालिका 5 सिन्धुपाल्चोक। Our services, deluxe room with SUV, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited, Soltara Sangasu Gurinagarpalika 5, Sindhupasu. Email hotelaruniko@gmail.com. Contact 011-620-306-9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Soutara Shankar Subhari Nagar Palika 5, Sindhu Pasu.
9: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: check. It's 5 p.m.
1: अहिले साँझको 5 बजेको छ।

0: प्यारा भाइ बहिनी हो, आज हामी सबैजना मिलेर क देखि ज्ञ सम्म पढ्न सिक्छौ है।
1: हुन्छ मिस।
0: ल अब पढ्न सुरु गरौ है त।
1: हुन्छ मिस।
0: क
1: क
0: क बाट कलम,
1: क बाट कलम,
0: ह
1: ख,
0: ह बाट खरायो,
1: ख बाट खरायो,
0: ग
1: ग
0: ग बाट गमला,
1: ग बाट गमला,
0: घ
1: घ
0: घ बाट घर,
1: घ बाट घर,
0: ङ
1: ङ
0: ङ बाट नाक थुप्ली,
1: ङ ङ बाट नाक थुप्ली, ङ।
0: शाबास, क बाट ङ सम्म जाने होइन त?
1: जाने हो मिस।
0: रिहान, क देखि ङ सम्म उदाहरण सहित भन त।
2: क कलम, ख खरायो, ग गमला, घ घर, ङ नाका थपली, ङ।
0: स्याबास, ल अब च बाट य सम्म पढौ है त।
1: हुन्छ मिस।
0: च
1: च
0: च बाट चरा,
1: च बाट चरा,
0: छ
1: छ
0: छ बाट छाता,
1: छ बाट छाता,
0: ज
1: ज
0: ज बाट जहाज,
1: ज बाट जहाज,
0: झ
1: झ
0: झ बाट झरना,
1: झ बाट झरना,
0: य
1: य
0: य बाट गोरु सिङ्गे,
1: य बाट गोरु सिङ्गे, य।
0: स्याबास, च बाट य सम्म सबैजनाले जान्यौ हैन त?
1: जान्यौ मिस।
0: अर्णव, च देखि य सम्म उदाहरण सहित भन त।
3: च चरा, छ छाता, ज जहाज, झ झरना, य गोरु सिङ्गे, य।
0: स्याबास, ल अब ट बाट अण सम्म पढौ है त।
1: हुन्छ मिस।
0: ट
1: ट
0: ट बाट टपरी,
1: ट बाट टपरी,
0: ठ
1: ठ
0: ठ बाट ठग,
1: ठ बाट ठग,
0: ड
1: ड
0: ड बाट डमरु,
1: ड बाट डमरु,
0: ढ
1: ढ
0: ढ बाट ढक,
1: ढ बाट ढक,
0: अड
1: अड
0: अड बाट तीन धर्के अड,
1: अड बाट तीन धर्के अड।
0: स्याबास, सबैजनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: एनरिक, ट देखि अण सम्म उदाहरण सहित भन त।
4: ट टपरी, ठ ठग, ड डमरु, ठ ढकनी, अण तीन धर्के अड।
0: स्याबास, हो अब त देखि न सम्म पढ्ने है त।
1: हुन्छ मिस।
0: त
1: त
0: त बाट तबेला,
1: त बाट तबेला,
0: थ
1: थ
0: थ बाट थर्मास,
1: थ बाट थर्मास,
0: द
1: द
0: द बाट दमकल,
1: द बाट दमकल,
0: ध
1: ध
0: ध बाट धनुष,
1: द बाट धनुष,
0: न
1: न
0: न बाट नरिवल,
1: न बाट नरिवल।
0: हो, सबैजनाले बुझ्यौ हैन त?
1: बुझ्यौ मिस।
0: आशिका, त देखि न सम्म उदाहरण सहित भन त।
5: त तबेला, थ थर्मस, द दमकल, ध धनुष, न नरिवल।
0: स्याबास, ल फेरि प बाट म सम्म पढौ है त।
1: हुन्छ मिस।
0: प
1: प
0: प बाट परेवा,
1: प बाट परेवा,
0: बाट फल ब बाट बस
1: भ
6: भ बाट भकारी
0: म म म बाट मकै
1: म बाट मकै
0: प बाट म सम्म बुझ्यो हैन त ल अंकित पदेखि म सम्म उदाहरण सहित भन त
2: प परेवा फ फल ब बस भ भकारी म मकै
0: स्याबास ल फेरि यदेखि ज सम्म पढ्ने है त
1: हुन्छ मिस
0: बाट यज्ञ र बाट रथ ल बाट लसुन बाट वकिल मोटो स
1: मोटो
0: स बाट शङ्ख
1: बाट शङ्ख
0: पेट चिरेको स
1: पेट चिरेको
0: स बाट षड्कोण
1: बाट षड्कोण
0: पातलो स
1: पातलो
0: स बाट सलाइ
1: बाट सलाइ
0: ह बाट हलो
1: ह बाट हलो
0: छ
1: छ
0: छ बाट छेत्री
1: छ बाट छेत्री
0: त्र
1: त्र
0: त्र बाट त्रिशूल
1: त्र बाट त्रिशूल
0: ज्ञ
1: ज्ञ
0: ज्ञ बाट ज्ञानी
1: ज्ञ बाट ज्ञानी
0: स्याबास यदेखि ज्ञसम्म आयो होइन त
1: आयो मिस
0: ल सबैजनाले यदेखि ज्ञसम्म उदाहरण सहित भन त
1: य यज्ञ र रथ ल लसुन व वकिल स शङ्ख स षड्कोण स सलाई ह हलो छ क्षेत्री
0: हो स्याबास भाइ बहिनीहरू आज तिमीहरूले कदेखि ज्ञसम्म जान्यो होइन त ल सबैजना मिलेर फेरि कदेखि ज्ञसम्म पढौ है त
1: हुन्छ मिस।

0: त्यहाँबाट तिमीहरूले कदेखि ज्ञसम्म पनि जान्यौ र त्यसको उदाहरण पनि जान्यौ। अब हामी कदेखि ज्ञसम्मको गीत गाउँछौ है त।
1: हुन्छ।
2: धौलागिरी खेसत सेन्टर।

妈在也让不爱分心的去小宝宝的准备手

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको हेलम्बु खबरमा स्वागत छ। म आयुष सिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट 2 वर्ष कैद र 25 लाख बिगो फैसलापछि फरार रहेको काभ्रेकी महिला पक्राउ। कांग्रेसको 15 महाधिवेशन शुरू। पूर्व प्रधानमन्त्री प्रचण्ड सहित नेताहरूको सहभागी। नेकपा एमालेका सांसदहरूलाई अध्यक्ष ओलीको प्रशिक्षण। भित्राउतीको बेली ब्रिज दशैं अगाडि सञ्चालनमा आउने तयारी। जसपाका 4 नेताद्वारा सामूहिक राजीनामा दियो। जगाजमा हमास अधिकारीलाई लक्षित गरी हवाई हमला। र दशौं राष्ट्रिय खेलकुदको तयारी तीव्र। सुर्खेतमा मूल आयोजक समितिको बैठक बस्दै हेलम्बु खबरको शुरूमा स्थानीय खबर। लेनदेन मुद्दामा फरार भएको काभ्री पलाञ्चोकी 1 जना महिला पक्राउ परेकी छिन्। काभ्रेको बनेपा नगरपालिका 8 घर भएकी 50 वर्षीय रत्नशोभा वज्राचार्यलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तहचालबाट पक्राउ गरेको छ। लेनदेन मुद्दामा काठमाडौँ जिल्ला अदालतले 19 माघ 2077 सालमा 2 वर्ष कैद र 25 लाख रूपियाँ 67,707 बिगो तिराउने फैसला गरेको थियो। पक्राउ परेकी उनलाई काभ्री जिल्ला अदालत मार्फत कारागारमा चलान गरिएको छ। हेलम्बु खबरमा राष्ट्रिय खबर। नेपाली कांग्रेसको 15 महाधिवेशन भइरहेको छ। परम्पराको सम्मान र परिवर्तनको संकल्प भन्ने समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प भन्ने नारा सहित काठमाडौँको खुल्ला मंचमा महाधिवेशनको उद्घाटन शुरू भएको हो। महाधिवेशनको कांग्रेस सभापति गगन कुमार थापाले उद्घाटन गर्नुभएको छ। उहाँले पार्टीका संस्थापक सहित अग्रज नेताहरूको तस्विरमा मल्यार्पण गर्दै महाधिवेशनको दीप प्रज्वलन गरेर उद्घाटन गर्नुभएको हो। उद्घाटन सत्रमा सहभागी हुनका लागि विभिन्न दलका शीर्ष नेताहरू उद्घाटन स्थलमा पुगेका छन्। महाधिवेशनमा पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, त्यसै गरी राष्ट्रपा सभापति रवि लामी छाने, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, त्यसै गरी राप्रपा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायतका विभिन्न पार्टी प्रतिनिधिहरूको सहभागी रहेको छ। यसै गरी नेकपा एमालेबाट महासचिव शंकर पोखरेल पनि सहभागी भएका छन्। कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन अध्यक्ष ओली नगएपछि महासचिव पोखरेल प्रतिनिधिको रूपमा खुल्ला मंचमा पुगेका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयका बारेमा प्रशिक्षण दिएको छ। पार्टी कार्यालय चासलमा बसेको संसदीय दलको बैठकमा ओलीले पार्टीको केन्द्रीय कमिटिको बैठकले गरेको निर्णयमा आधारित भएर प्रशिक्षण दिनुभएको हो। उहाँको अनुसार ओलीले सरकारको समीक्षा समेत गरेको थियो। सरकारले जनताको अधिकार कुण्ठित गरिरहेकाले यसका बारेमा आफ्नो सांसदहरूलाई ओलीले सचेत समेत गराएका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छाने मार्फत संकेत गर्दै अब क्रम भंग गर्ने पालो नयाँहरूको भएको बताउनु भएको छ। कांग्रेस नेपाली कांग्रेसको 15 महासभामा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नेकपाका अध्यक्ष दाहालले विगतमा आफूहरूले पटक पटक राजनैतिक क्रम भंग गर्दै आएको भए पनि अहिले आफूहरू त्यसो गर्न केही कठिन भएको बताएको छ। दाहालले कांग्रेसलाई नयाँ उचाइमा पुर्याउन कांग्रेस सभापति गगन कुमार थापा र रवि त्यसै गरी राष्ट्रपा सभापति रवि लामी छानेले भूमिका खेल्नुपर्ने बताउनु भएको छ। उहाँले रवि लामी छाने आफ्नो मन्त्री परिषदमा गृहमन्त्री र गगन थापा स्वास्थ्य मन्त्री रहेको स्मरण गर्दै उनीहरूको राजनीतिक सहकार्य पनि उल्लेख गरेका छन्। थापालाई कांग्रेसको महाधिवेशनमा ल्याउन विश्वप्रकाश शर्मा र प्रदीप पौडेल लगायतका नेताहरूको समेत भूमिका रहेको दाहालले बताउनु भएको छ। यस क्रममा थापाले कांग्रेसभित्र क्रम भंग गरेर
देखाएको भन्दै उहाँले पार्टीलाई थप उचाइमा लैजानका लागि पनि आग्रह गर्नुभएको छ। दाहालले नयाँ पुस्ताले आफ्नो पुस्ताले अपमान गर्ने प्रवृत्ति लोकतन्त्र र शान्तिका पक्षधरका लागि उचित नभएको पनि बताउनु भएको हो। देश सबै मिलेर सञ्चालन गर्नुपर्ने उल्लेख गर्दै उहाँले संविधानलाई सुदृढ बनाउन राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको पनि बताउनु भएको छ। संविधान कार्यान्वयन र राजनीतिक व्यवस्थासँग जोड़िएका केही विषय अझै टुंग्याउन बाँकी रहेको भन्दै दाहालले ती विषय समयमा नै समाधान गर्न नसकिए देश अर्कैतर्फ जान सकिने चेतावनी समेत दिनुभएको छ। जनता समाजवादी पार्टी जसपा नेपालका चारजनाले सामूहिक रूपमा राजीनामा दिएका छन्। आज जसपाका चारजना नेताले सामूहिक रूपमा राजीनामा दिएको हो। राजीनामा दिनेमा पार्टी सदस्य पूर्व संघीय सांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य युसुफ साफी, केन्द्रीय निर्वाचन आयोगका कानून विभागका सदस्य अधिवक्ता घनश्याम शर्मा र नेता पुष्पराज चमान रहेका छन्। अबदेखि पार्टीको साधारण सदस्यता समेत नरहने गरी राजीनामा दिएको उनीहरूले उल्लेख गरेका छन्। अबको हुहंकार मधेस नामक अभियानबाट अबको राजनैतिक यात्रा अगाडि बढ़ाउने उल्लेख गरिएको छ। असोज 19 गतेदेखि 23 गतेसम्म सञ्चालन हुने अन्तर व्यवस्थापिका संघको आईपीयूको 153 महासभामा सहभागी हुन नेपाली सदस्य प्रतिनिधि मण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेको छ। आज आइतबार बेलुका 7 बजे कतारको एयरवेज क्यूआर 645 उडान मार्फत दोहा हुँदै तान्जनिया प्रस्थान गर्ने नेपाली टोलीको कार्यक्रम रहेको छ। उक्त प्रतिनिधि मण्डलमा सभामुख डोलप्रसाद अरियालकी श्रीमती अम्बिका केसी शहीद, प्रतिनिधि सभाका रविन महतो, राष्ट्रिय सभाका सदस्य झक्कु प्रसाद सुवेदी र सञ्जय साखे रहेका छन्। संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेय, त्यसै गरी प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारी, संघीय संसद सचिवालयका सह सचिव रेखा उपाध्याय खनाल र सभामुख निजी सचिव मधु मिजार पनि भ्रमणमा उल्लेख टोली जानेछ। तन्जनियाको आरुसह शहरमा आयोजन हुने महासभामा सभामुख रियालले समावेशिता, विश्वास र अवसरहरू मार्फत सुशासन अभिवृद्धि गर्ने र सामूहिक रूपमा सशक्त बनाउने विषयक जेनरल डेबेटमा मन्तव्य राख्नेछन् र केन्याको भ्रमण समेत प्रतिनिधि मण्डल असोज 27 गते काठमाडौँमा फर्किने कार्यक्रम पनि रहेका छन्। नेपाली सेनाको नेतृत्वमा रसुवा नुवाकोट सिमानासँगै रहेको बेत्रावतीसित फलाखु खोलामा निर्माण भइरहेको बेली ब्रिज जसै अगाडि सञ्चालनमा आउने भएको छ। गएको भदौमा आएको बाढ़ीले फलाखु खोलाको फकी पुल बगाएपछि अवरूद्ध पासङ लामो मार्गमा बेली ब्रिज निर्माणसँगै सड़क यातायात सञ्चालनमा आउने भएको छ। नेपाली सेनाका प्रवक्ता सहायक रथी राजराम बस्नेतको अनुसार गल्छी मैलुङ साप्रवेशी सड़क सुधार योजनाले अलगै आगलागिटार बेत्रावती सड़क खण्ड सञ्चालनमा ल्याएपछि बेली ब्रिज निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न सहज हुने समेत बताएको छ। गत भदौ 10 गते भटेकोशी नदीमा आएको बाढ़ीले बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पाउनुको साथै फलाखु खोलामा रहेको पुरानो र नयाँ पक्की पुल बगाएको समेत बताएको छ। यी पुल बगाएपछि काठमाडौँ नुवाकोट हुँदै रसुवासम्मको यातायात भने प्रभावित भएका छन्। एलम्बो खबरमा अब विदेशको खबर। इजरायली सेनाले गाजा शहरमा हमासको वरिष्ठ अधिकारी आली अहमद अल अमैदीलाई लक्षित गरी हवाई हमला गरेको छ। सेनाले शनिबार संचार माध्यमका आएको विवरणमा पुष्टि गर्दै अल अमौली लक्षित गर्दै राति हमला गरिएको जनाएको छ। यद्यपि उक्त हमलामा अल मौदी मारिए पनि घाइते भए भन्ने तत्काल स्पष्ट जानकारी छैन। इजरायली सेनाले हमलाको प्रशिक्षण र प्रमाणीकरणका बारेमा अनुसन्धान भइरहेको पनि जानकारी गराएको छन्। पछिल्लो विवरणमा पनि उनको अवस्थाका बारेमा यकिन जानकारी भने सार्वजनिक भएको छैन। खबरमा अब खेल खबर। आसन्न 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 तयारीलाई तीव्रता दिन मूल आयोजक समितिको बैठक वीरेन्द्रनगरमा शुरू भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सुस्मित पोखरेलको अध्यक्षतामा आइतबार आज राष्ट्रिय

0: छलफल हुँदैछ। प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माण तथा व्यवस्थापन, खेलाड़ीको सहभागिता, खेल सञ्चालनको योजना र अन्य आवश्यक तयारीका विषय बैठकका मुख्य एजेण्डा रहेको छ। कर्णालीमा पहिलो पटक आयोजन हुन लागेको 10 राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन प्रदेश र केन्द्र स्तरबाट भइरहेको तयारीलाई थप प्रभावकारी बनाउने विषयमा समेत बैठक केन्द्रित रहने बताइएको छ। हामी हिलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हिलम्बु खबरका मुख्य मुख्य शीर्षक रूपमा एकपटक। 2 वर्ष कैद र 25 लाख बिगो फैसलापछि फरार काभ्रेकी महिला पक्राउ। कांग्रेसको 15 महाधिवेशन शुरू। पूर्व प्रधानमन्त्री प्रचण्ड सहित विभिन्न नेताको सहभागी। नेकपा एमालेका सांसदहरूलाई ओलीको प्रशिक्षण। भेत्रावतीको बेरी ब्रिज दशैं अगाडि सञ्चालनमा आउने। सपाका 4 नेता सहित सामूहिक राजीनामा। गाजमा हमास अधिकारीलाई लक्षित गर्दै हवाई हमला। र 10 राष्ट्रिय खेलकुदको तयारी तीव्र। सुर्खेतमा मूल आयोजक समितिको बैठक जारी। 6 बजेको समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। एथिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आई सिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।
1: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
2: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
1: डेंगु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
2: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
4: दाई 3-4 दिनदेखि हेर्नु न, ज्वरो आउँछ, खाना पटक्कै मन लाग्दैन, हात खुट्टा जिउ कटकटी दुख्छ, कुनै एउटा पेन किलर दिनुहोस् न।
5: ओहो, तपाईँको लक्षण सुन्दा त डेङ्गु रोगै भएछ त है। यो अवस्थामा औषधि खाने भए सिटामोल बाहेक अरू पेन किलर बिल्कुलै खानु हुँदैन।
4: किन?
5: डेङ्गु रोगमा यस्तो औषधिले झन् चिकित्सा बनाउँछ नि। बरु नजिकैको स्वास्थ्य संस्थामा डेङ्गु परीक्षण गराउन गइहाल्नुहोस् अनि स्वास्थ्य कर्मीको सल्लाह अनुसार औषधि सेवन गर्न मिल्छ नि।
4: अनि दाजु, यो डेङ्गु ज्वरो चाहिँ के हो? डेङ्गु सुन्छु, यो कसरी लाग्छ?
5: डेङ्गु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो नि। यो रोगबाट बच्नको लागि लामखुट्टेको टोकाईबाट बच्नु नै उत्तम उपाय हो। त्यसैले घरभित्र बाहिर वरिपरि ससाना खाल्डा खुल्डीहरू छन् भने पूर्ण पर्छ। पानी जम्ने भाँडा, टायर, बट्टा, बोतल, गमलाको प्लेटमा आदिमा पानी जम्न दिनु हुँदैन। र यदि हामीलाई कुनै कारणले पानी जम्मा गर्नुपर्ने भएमा कम्तीमा हप्ताको 1 पटक पानी फेर्ने गर्नुपर्छ। अनि यो लामखुट्टेले साँझ बिहान तथा दिनको समयमा बढी टोक्ने हुनाले लामो बाहुला भएको लुगा लगाउने अनि दिउँसो अथवा राति जति बेला पनि सुत्नु पर्दा झुल लगाउने गरेमा यो रोग लाग्नबाट बच्न सकिन्छ नि।
4: ए, लामखुट्टेको टोकाईबाट चाहिँ बच्नु पर्यो।
5: याद गरौं, डेङ्गु रोगको लक्षण देखिएमा सिटामोल बाहेक अन्य औषधि स्वास्थ्य कर्मी सल्लाह बिना प्रयोग नगरौं।
3: फेयरमेड नेपाल र महिला आत्मनिर्भरता केन्द्रको सहकार्यमा जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा जनहितमा जारी सन्देश।
6: हेलम्बु FM 89.6 MHz।

0: क्लिक नेपाल मनोरञ्जनका लागि।
1: आहा, हाम्रो बेहुली कति राम्री देखेको
2: है। त्यही त
1: ओइ केटीहरू, किन होला है जन्तीहरू कति ढिला आएको।
2: आमा मम्मी, म के साह्रो हतार हो यसलाई चाहिँ बेहुला भेट्न।

0: जय मसीह अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाण्डुमा उत्पादन भई यहाँहरूको घर आँगनको रेडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। तपाई हाम्रो दैनिक जीवनका तितामीठा अनुभवका साथै परमेश्वरको जीवित वचनका बारेमा चर्चा गर्ने रेडियो कार्यक्रम जीवनको वचन यहाँहरूले निरन्तर सुन्दै र साथ दिँदै आइरहनु भएको छ। हामीलाई विश्वास छ यो कार्यक्रमबाट तपाई पक्कै पनि आशिषित भइरहनु भएको छ। आज पनि कार्यक्रमलाई अन्तसम्म सुनेर साथ दिनुहुनेछ भन्ने हामीले विश्वास गरेका छौं। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: आजको प्रवचन सेवामा परमेश्वरको जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता येशू ख्रीष्टको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जय मसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मतीद्वारा लिखित सुसमाचारको पुस्तक 22 अध्यायको 15-देखि 22 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नुहुनेछ भनिकन आउनुहोस् हामी यसरी पाठ गर्नेछौ। तब फरिसीहरू गएर उहाँकै कुरामा उहाँलाई कसरी फसाउने भनी मतो गरे। तिनीहरूले आफ्ना चेलाहरूलाई हेरोदी दलका मानिसहरूसँग उहाँका पठाए। तिनीहरूले भने, हे गुरूज्यू, हामी जान्दछौ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न, किनकि तपाईँ मानिसहरूको मुख हेरेर काम गर्नुहुन्न। यसकारण हामीलाई भन्नुहोस्, कैसरलाई कर तिर्नु उचित हो कि होइन? तर यीशुले तिनीहरूको धूर्तता थाहा पाएर भन्नुभयो, ढोङ्गी हो, तिमीहरू मलाई किन जाँच्दछौ? कर तिर्ने सिक्का मलाई देखाऊ। अनि तिनीहरूले उहाँका एउटा सिक्का ल्याए। उहाँले तिनीहरूलाई भन्नुभयो, यो चित्र कसको हो अनि कसको नाउँ लेखिएको छ, खोपिएको छ? तिनीहरूले उहाँलाई भने, कैसरको। तब उहाँले तिनीहरूलाई भन्नुभयो, यस कारण जे कैसरका हुन् ती कैसरलाई देऊ र जे परमेश्वरका हुन् ती परमेश्वरलाई देऊ। यो सुनेर तिनीहरू चकित भए र उहाँलाई छोडेर गइहाले। आदरणीय श्रोता, यो खण्डमा हामी विशेष गरेर विरोधीहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकिन्छ भन्ने विषयलाई हामी हेर्नेछौ। र आफूलाई मन नपरेको व्यक्तिहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकिन्छ। विपक्षीहरूले सोधेको प्रश्नहरूलाई बुद्धिमानी साथ प्रतिउत्तर दिन सकिन्छ। यो खण्डमा हामी विशेष गरेर कर तिर्ने बारेमा शिक्षा येशु प्रभुले दिनुभएको हामी यहाँ देख्छौं र उहाँले यो कर तिर्ने शिक्षाको सम्बन्धमा कुरा गर्दै गर्नुहुँदाखेरि विशेष गरेर फरिसीहरूले यीशुलाई उहाँकै कुरामा कसरी फसाउन सकिन्छ भनी मतो गरे। फरिसीहरूले यीशुलाई सधैँ नै एउटा उहाँको विरुद्धमा, शास्त्रीहरू पनि, फरिसीहरू पनि र सदुकीहरू पनि, यिनीहरूले सधैँ नै यीशुलाई विरोध गर्ने कुरामा उनीहरू लागिरहन्थे। यीशु ख्रीष्टले भन्नुभएको शब्दहरू, उहाँले बोल्नुभएका कतिवटा वाक्यहरू

र उनीहरूले भनेको कुरा चाहिँ के हो भने, हे गुरुज्यू, हामी जान्दछौ तपाईँ सत्य हुनुहुन्छ र परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ र तपाईँ कसैको भय मान्नुहुन्न किनकि तपाईँ मानिसहरूको मुख हेरेर काम गर्नुहुन्न। यसरी उनीहरूले यीशुको बारेमा राम्रा कुराहरू गरे। जसले पनि फसाउने मानिसहरूले, फसाउन खोज्ने मानिसहरूले पहिलो कुरा चाहिँ राम्रो कुरा नै गर्छन् भन्ने पनि हो र उनीहरूले भनेको कुरा सत्य पनि हो। यहाँ यीशु प्रभु साँच्चै नै सत्य हुनुहुन्छ, परमेश्वरको मार्ग साँचो गरी सिकाउनुहुन्छ उहाँले र कसैको भय मान्नुहुन्न भन्नाले परमेश्वरको भय मान्नुहुन्छ यीशु प्रभुले र उहाँले सिकाउनुहुन्छ र मुख हेरेर काम गर्नुहुन्न। र यसरी फरिसीहरूले हेरोदी दलका मानिसहरूसँग मिलेर, उनीहरूको चेलाहरू मिलेर यीशुलाई यसरी फसाउने काम गरेको कुरा यहाँ हामी देख्छौ। कैसरलाई कर तिर्नु उचित हो कि होइन भन्ने प्रश्न उनीहरूले गरे। कैसरलाई कर तिर्नु उचित हो कि होइन, सीजर अथवा कैसर, रोमको सम्राट, त्यस बेला यीशु प्रभुको समयमा रोम सम्राट चाहिँ कैसर अगस्तस, र उनले सारा विश्वलाई आफ्नो अधिकारमा अधिकार मुनि राखेको थियो, उनी सम्राट थिए। त्यसैले यो कुरा यिनीहरूले गरे कि कैसरलाई कर तिर्नु उचित हो कि होइन, रोम सरकारलाई कर तिर्नु राम्रो हो कि होइन, यो प्रकारको प्रश्न गरे। किनभने कैसर चाहिँ त्यतिखेर रोमका मानिसहरूले कैसरलाई ईश्वर सरा मान्थे र कैसरलाई ईश्वर भनेर पनि पुज्ने गर्दथे। र यतिखेर यीशु प्रभुलाई उनीहरूले सोधेको प्रश्न चाहिँ के भने, कैसर पनि ईश्वर नै हो र त्यसकारण यो कर तिर्ने कुरा के छ भन्ने कुरा उहाँले सोध्नु भयो। र यहुदीहरूले कैसरलाई कर तिर्नु हुँदैन भनेर पनि विरोध गरिरहेको थियो। एउटा उग्र ग्रुप थियो यहुदीहरूकै, किनभने उनीहरूले चाहिँ कैसरलाई कर तिर्नु हुँदैन भन्ने कुरा गरिरहेको थियो। त्यसै बेला यीशु प्रभुले पनि त्यसै भन्नुहुन्छ कि भन्ने तरिकाले पनि उनीहरूले प्रश्न, यो प्रश्न गरेको हुन सक्छ। तर यीशु प्रभु कैसर भन्दा पनि ठूलो, सारा विश्वका मालिक उहाँ परमेश्वर हुनुहुन्थ्यो र परमेश्वर भएर उहाँले आफूलाई मानव चोलामा आउनु भएको सारा विश्वको मालिक, उहाँलाई सबै कुरो थाहा थियो। त्यसकारणले उहाँले उनीहरूको प्रश्नको एउटा कारण, उनीहरूको प्रश्नको एउटा प्रवृत्तिलाई उहाँले बुझ्नु भइसकेपछि यीशुले उनीहरूलाई भन्नुभयो, ढोङ्गी भनेर सम्बोधन गरे। उनीहरूले यीशुलाई कसरी फसाउन खोजिरहेको हो भन्ने कुरा यीशुले थाहा पाउनु भयो र उनीहरूले यीशुलाई फसाउनकै लागि यो प्रश्न सोधिएको हो भनेर पनि यीशुलाई थाहा थियो, किनभने उहाँ त परमेश्वर हुनुहुन्थ्यो, परमेश्वर हुनुहुन्छ अहिले पनि। यीशु हरेक मानिसको हृदयलाई बुझ्ने परमेश्वर हुनुहुन्छ, उहाँले उनीहरूको ढुङ्गीपनलाई उहाँ सम्बोधन पनि गरिदिनु भयो। त्यसपछि यीशुले कर तिर्ने सिक्का उहाँलाई देखाउने आज्ञा गर्नुभयो, कि उहाँले भन्नुभयो कर तिर्ने सिक्का मलाई देखा भनिकन यीशुले त्यो कुरा भन्नुभयो। तब तिनीहरूले उहाँको सामुन्ने सिक्का ल्याए, सिक्का उनीहरूले ल्याए, उहाँले तिनीहरूलाई भन्नुभयो यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ भनेर यहाँ प्रश्न गर्नु भयो। तिनीहरूलाई यो चित्र कसको हो अनि कसको नाउँ खोपिएको छ भनेर प्रश्न गर्नुभयो। अब तिनीहरूले कैसरको भनेर जवाफ दिए, उनीहरूको उत्तर कैसरको हो भने, र अब उनीहरूले यो सोच होला अब कर नदेऊ भन्नुहुन्छ होला, म नै ईश्वर हुँ, यो यिनीहरू ईश्वर होइनन् भनेर उहाँलाई फसाउनका लागि सीजरको विरोधमा बोल्छ कि भनेर यो उनीहरूले यो जुक्ति खेलाएको थियो। तर यीशु प्रभुले उनीहरूलाई जवाफ दिनुभयो, जे कैसरको हो त्यो कैसरलाई नै दिनु र जे परमेश्वरको हो ती परमेश्वरलाई दिउ। र उनीहरूको बीचमा यीशुले यो कुरा स्पष्ट पार्नुभयो कि कैसर परमेश्वर होइन, कैसर चाहिँ सम्राट हो, रोमन सम्राट हो र उनी परमेश्वर होइनन्। त्यसकारण यीशु प्रभुले सिधै परमेश्वरको हो ती परमेश्वर

परमेश्वरलाई देऊ। परमेश्वर मात्र एकमात्र परमेश्वर हुनुहुन्छ, त्यसकारणले उहाँलाई मात्र देऊ भन्ने कुरा गर्छ कि भन्ने अड्कल पनि उनीहरूले काटेको हुन सक्छ। तर यीशु प्रभु बुद्धिमानी साथ उहाँले उत्तर दिँदै हुनुहुन्छ, कैसरको हो भने कैसरलाई नै दिनु र परमेश्वरको हो भने परमेश्वरलाई नै दिनु। त्यसकारण यीशु प्रभुले बुद्धि पुर्याउनु भएको देखिन्छ र उनीहरू सबै चुप र चकित पनि भए। यीशु ख्रिस्टमा कति धेरै बुद्धि रहेछ, यीशु ख्रिस्टमा कति धेरै ज्ञान रहेछ। उहाँले बोल्नु हुँदाखेरि परमेश्वरको विरोध पनि गर्नु भएन र कैसरको पनि विरोध गर्नु भएन र जे जे अधिकार छ उनीहरूमा ती अधिकारको अनुसार देऊ। कैसर ईश्वर होइनन्, कैसर चाहिँ सम्राट हो र परमेश्वर मात्र एउटै परमेश्वर हुनुहुन्छ, उहाँलाई देऊ। त्यसकारण परमेश्वर हुनुहुन्छ, सिजर कैसर पनि छ भन्ने कुरा यहाँ स्पष्ट देखाएको छ। त्यसकारण शून्यहरू सबै चकित भएको देखिन्छ। यसरी लेखकले यो खण्डमा यीशुले बुद्धिमानी साथ उत्तर दिनुभएको विवरणलाई उल्लेख गरेका छन्। यीशुलाई फसाउने उद्देश्यले सोधेको प्रश्नलाई यीशुले बुद्धिमानी साथ उत्तर दिनुभएको छ। त्यसै गरी हरेक ख्रिस्टियनले पनि आफ्नो विरोधमा सोधेका प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सक्नुपर्छ। मानिसहरूले जहिले पनि ख्रिस्टियनहरूको विरुद्धमा कसरी फसाउन सकिन्छ भनेर आज पनि त्यसरी नै प्रश्नहरू गरेको देखिन्छ। तर प्रत्येक ख्रिस्टियनहरूले सकारात्मक ढंगबाट बुद्धिमानी साथ प्रति उत्तर दिनलाई परमेश्वरसँग बुद्धि र ज्ञान माग्नुपर्छ। र आज यहाँ प्रवचन सुन्दै गर्नुहुने आदरणीय मित्रहरू, श्रोताहरू, कतै यहाँहरूको बीचमा पनि प्रश्नहरू छन् जुन प्रश्नहरूले ख्रिस्टियनहरूको लागि कसरी फसाउन सकिन्छ भनेर प्रश्नहरू गर्न सक्छ। तर प्रत्येक क्रिस्चियनहरूले, प्रत्येक व्यक्तिहरूले बुद्धिमानी साथ प्रतिउत्तर दिन सिक्नुपर्छ। सत्य कुरा के हो त्यो कुरा बताउन सक्नुपर्छ, झुटो कुरा बताउनु हुँदैन। परमेश्वरको हो भने परमेश्वरलाई दिने, राजालाई हो भने राजालाई दिने। परमेश्वर परमेश्वर नै हुनुहुन्छ, राजाहरू राजाहरू नै हुन्। दुवैको आफ्नो आफ्नो स्थान छ। राजाले परमेश्वरको ठाउँ लिन मिल्दैन र परमेश्वरले पनि राजाको त्यो ठाउँमा लिन मिल्दैन। त्यसकारणले परमेश्वर आफ्नो सर्वभौम सत्तामा हुनुहुन्छ र मानिसको ठाउँमा छन्। त्यसैले हरेक प्रश्नहरूलाई बुद्धिमानी साथ प्रति उत्तर दिन सकौं भनेर हामी सबैले प्रार्थना गर्नुपर्छ। आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र बुद्धिमानी साथ प्रति उत्तर दिनुहोस्। आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। फेरि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। आजलाई यति भन्दै यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

प्रिय श्रोता, आजको कार्यक्रम सुनेर पक्कै पनि तपाई उत्साहित हुनुभएको छ भन्ने हामीले विश्वास गरेका छौं। कार्यक्रम जीवनको वचन यतिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम सुनिसकेपछि तपाईको मनमा कुनै प्रश्न, जिज्ञासा अथवा कुनै प्रार्थनाको विषय छन् भने पनि हामीलाई तपाईले सम्पर्क गर्न सक्नुहुनेछ। अथवा कुनै श्रोताले आज पहिलो पटक हामीलाई सुनेर कार्यक्रमको बारेमा अझै जान्न मन छ अथवा परमेश्वरको बारेमा केही बुझ्न चाहनुहुन्छ, बाइबल अध्ययन गर्न चाहनुहुन्छ भने पनि तपाईले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क मोबाइल नम्बर रहेको छ 9868553349। यो नम्बरमा तपाईले जुनसुकै समयमा पनि फोन गर्न सक्नुहुनेछ। हौस् त श्रोता, यति भन्दै आजको लागि कार्यक्रम जीवनको वचनको यो भागबाट हामी सबैजना एकैसाथ बिदा हुन्छौं। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: Elambu FM 89.6 MHz.
1: ताको बसाइमा जस्तै आज पनि हामी फरक विषयवस्तु फरक कलाकार अनि फरक भाकाको साथ भाकामा साथ दिन्छौँ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। कांग्रेसको 15 महाधिवेशन शुरू, युवा नेतृत्वदेखि पदाधिकारीको संख्या बढ़ाउनसम्मका प्रस्ताव, मंचबाट लोकतन्त्र संस्थागत गर्न खबरदारी आवश्यक रहेको शीर्ष नेताहरूको सन्देश।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु।
0: बारामा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु, स्कर्ब टाइफसको जोखिम पनि बढ़दो, 10 महिनामा करिब 10,000 संक्रमित, 7 जनाको मृत्यु, अझै 1 महिना संक्रमणको जोखिम।
2: पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
0: दशैंमा उत्सवका रूपमा नयाँ नोट नसाटिने, आवश्यकता अनुसार बैंकबाट पाइने, बाढ़ी पहिरोले पर्वतमा 300 परिवार विस्थापित, 170 घर पूर्ण रूपमा क्षतिग्रस्त।
3: अब जुन जुन ठाउँमा चाहिँ नि विपद प्रभावित हुनुभयो, कतिको चाहिँ नि तपाईँको घर पूर्ण रूपमा क्षति भयो होइन, कति चाहिँ उच्च जोखिममा हुनुहुन्छ उहाँहरूलाई चाहिँ अहिले सुरक्षित ठाउँमा हुनुहुन्छ।
0: र आईसीसी क्रिकेट विश्वकप लीग 2 खेल्न नेपाली टोली ओमान जाँदै, ओमान क्यानाडा र नेपाल बीच खेल हुने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विश्वका विभिन्न क्षेत्रमा हुने युद्ध, विश्वव्यापी कारण, डलरको भाव र उत्पादन लागतका कारण महँगी बढ्दछ, त्यो सरकारको नियन्त्रण बाहिरको विषय हुन्छ। तर बजारमा सामानको अभाव हुन नदिने, गुणस्तरहीन सामान बिक्न नदिने र प्रतिस्पर्धी बजार सुनिश्चित गर्ने काम भने सरकारले गर्न सक्छ र गर्नै पर्छ। नयाँ सरकारले जनमतलाई जोगाइराख्ने हो भने नयाँ कार्यक्रमका साथ बजारमा ध्यान केन्द्रित गर्नु आवश्यक देखिन्छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि काठमाडौँमा शुरू भएको छ। असोज 22 गतेसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशन तालिका अनुसार भोलि र पर्सी बन्द सत्र तथा असोज 21 र 22 गते निर्वाचन प्रक्रिया हुनेछ। देशभर निरन्तरको वर्षाका कारण यही असोज 16 गतेका लागि निर्धारित महाधिवेशन आजदेखि प्रारम्भ भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा पछिल्लो समय भइरहेका अटकलले सरकार कमजोर नहुने बताउनुभयो। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले दुई तिहाईको बहुमत प्राप्त सरकार ढल्छ भन्ने अटकल निराधार भएको दावी गर्नुभयो।
6: बिना कुनै संकट, बिना कुनै उद्देश्य एक ठाउँमा आउँदा त्यसले संकट पैदा गर्छ भनेर मैले भनेकै थिएँ। तपाईँहरूलाई ताली बजाउन मन लागे पनि नलागे पनि त्यो सत्य साबित भएको छ, त्यो प्रमाणित भएको छ र त्यसले हामीलाई जन्मायो। म तपाईँहरूलाई फेरि पनि विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु, लोकतन्त्रको यति धेरै दुहाई पनि नदिनुहोस् कि लोकतन्त्रको सबै रक्षा हामीले नै गर्छौं भनेर पूरै ठेक्कापट्टा लिने काम नगर्नुहोस्। लोकतन्त्रलाई खतरा छैन, खतरा भए जोगाउने जनता छन्।
5: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जिन्जी आन्दोलनपछि राजनीति परिवेश बदलिएको भन्दै यसले ठूला शक्ति भन्नेहरूलाई पनि एउटै बास्केटमा ल्याइएको बताउनुभयो। लोकतन्त्रलाई स्थगित गर्न एकपटक पुनः उठ्नुपर्ने भन्दै अध्यक्ष दाहालले शान्ति सम्झौतामा भएका विषयलाई पूर्णता दिन आग्रह समेत गर्नुभयो।
7: अहिले जो समावेशी लोकतन्त्र सहितको संघीय लोकतान्त्रिक गणतन्त्र छ त्यो शान्ति सम्झौताको परिणामका रूपमा, शान्ति सम्झौताको अङ्गको रूपमा पनि छ। हामीले शान्तिका धेरै महत्वपूर्ण पक्षहरूलाई त सफलताका साथ टुङ्ग्याएका छौं, तर अझै केही चीज टुङ्ग्याउन बाँकी छ। त्यो चीज टुङ्ग्याइएन भने देश फेरि अर्को अप्ठ्यारो परिस्थितिमा जान सक्छ।
5: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेससँग मिलेर लोकतन्त्रको रक्षा र देशको मुहार परिवर्तन गर्ने समय आएको बताउनुभयो। उहाँले फेरि एकपटक लोकतन्त्रको संस्थागत गर्न जनताको खबरदारी रहेको उल्लेख गर्नुभयो।
1: लोकतन्त्रको रक्षाका लागि फेरि एकपटक सामूहिक रूपमा उठ्नुपर्ने अवस्था आएको छ भन्ने कुरा पनि म तपाईँहरूका बीचमा राख्न चाहन्छु। जनताको जनादेश पछाडि बनेको बलियो सरकार स्थायित्वको आधार तयार गर्ने कुराको आधार बन्छ होला भन्ने कुराको विश्वास हामीले गरेका थियौं। हिजो एउटा आशंका थियो यो संविधानबाट स्थायित्व सम्भव छैन भन्ने कुरा धेरैलाई लागिरहेको थियो। तर 82 चुनाव पछाडि जनताले एउटै राजनैतिक दललाई झण्डै 2/3 नजिक पुर्याए।
5: 15 महाधिवेशन उद्घाटनमा कांग्रेस सभापति गगन थापाले राजनीतिप्रति बढ़दो वितृष्णाको अन्त्य गर्न पनि पार्टीमा युवा नेतृत्वको आवश्यक रहेको बताउनुभयो। वहाँले नेपालमा राजनीतिमाथि टीका टिप्पणीको अन्त्य आवश्यक रहेको समेत बताउनुभयो।
8: रोचक के भयो, नेपालमा एन्टी पोलिटिक्स मात्र भएन, एकैपटक अर्को ट्रेन्ड पनि आयो। त्यो अर्को ट्रेन्ड भनेको हाइपर पोलिटिक्स, अर्थात् अति राजनीतिकरण। एकातिर नागरिकले के भन्छ, मलाई राजनीतिसँग मनै छैन, घृणा लाग्छ, आई हेट पोलिटिक्स, मलाई पार्टीहरू मन पर्दैन, नेताहरू मन पर्दैन भन्छ, म राजनीतिको बारेमा कुरा गर्दिन भन्छ। तर अर्कोतिर के हुन्छ, च्यापसलमा, चोकमा, चौतारामा, विद्यालयमा, बेलुका फेसबुकमा, ट्विटरमा, इन्स्टाग्राममा, सबैतिर जम्मा एउटै मात्र कुरा हुन्छ। के को कुरा हुन्छ, राजनीतिको कुरा हुन्छ। सबै कुरा राजनीति, च्या खाऊ राजनीति, गीतमा राजनीति, संगीतमा राजनीति, हुँदाहुँदा कमेडीका सबै कार्यक्रममा राजनीति, सबैतिर हेर्नुहोस् त।
5: यसैबीच नेपाली कांग्रेसले नेता व्यवस्थापन गर्न कठिन भएपछि पदाधिकारीको संख्या बढ़ाउन प्रस्ताव गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान संशोधन समितिले नेतृत्वको आकांक्षीहरूलाई व्यवस्थापन गर्ने उद्देश्यले कांग्रेसले पदाधिकारी संख्या 17 बढ़ाएर 21 पुर्याउने प्रस्ताव गरिएको हो। प्रस्तावित नयाँ संरचना अनुसार अब कांग्रेसमा 1 सभापति, 4 उपसभापति, 2 महामन्त्री, 13 सहमहामन्त्री र 1 कोषाध्यक्ष रहने गरी प्रस्ताव अघि बढ़ाएको छ। उपसभापतिको संख्या 2 बढ़ाएर 4 पुर्याउन प्रस्ताव गरिएको छ। अहिले कांग्रेसमा 2 उपसभापति छन्। 4 निर्वाचन प्रक्रियाबाट छान्ने पनि प्रस्तावमा उल्लेख छ। गएको 10 महिनामा स्क्रब टाइफस संक्रमणबाट 7 मृत्यु भएको पुष्टि भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि अक्टोबर 1 देशभर 9,923 संक्रमण पुष्टि भएको छ। महाशाखाको पछिल्लो स्थिति विवरण अनुसार स्क्रब टाइफसको संक्रमण 74 जिल्लामा फैलिएको छ। प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै संक्रमित लुम्बिनी प्रदेशमा 2,779 रहेका छन्। त्यस्तै सुदूरपश्चिममा 1,947, गण्डकीमा 1,864, बागमतीमा 1,226, कोशीमा 1,230, कर्णालीमा 729 र मध्य प्रदेशमा 246 संक्रमण देखिएको छ। जिल्लागत रूपमा दाङमा सबैभन्दा धेरै 624 संक्रमित भएका छन्। त्यसपछि स्याङ्जामा 513, बाजुरामा 456, संखुवासभामा 438, पाल्पामा 396, धादिङमा 340, बर्दियामा 323, गोर्खामा 319, दार्चुलामा 312 र सल्यानमा 305 संक्रमण देखिएको छ। स्क्रब टाइफस विशेष गरी झाडी, घाँस तथा जंगल क्षेत्रमा पाइने संक्रमित किर्नाको टोकाईबाट सर्छ। त्यसैले झाडी तथा घाँस क्षेत्रमा जाँदा सावधानी अपनाउन कीटजन्य रोग विज्ञ डाक्टर गोकर्ण दाहालले आग्रह गर्नुभयो।
2: अब स्क्रब टाइफसका केसहरू प्रत्येक वर्ष बढ्ने क्रम चाहिँ जारी छ। अब हाम्रो लागि एउटा सानो चुनौती चाहिँ स्क्रब टाइफस पनि हो। यद्यपि स्क्रब टाइफसले ठूलो समुदायमा एकैचोटि ठूलो प्रकोप चाहिँ ल्याउँदैन, त्यो नल्याए पनि त्यसको स्वास्थ्यकर्मीहरूलाई ओरिएन्टेशन गर्ने कुरा, नागरिक तहमा सचेतना फैलाउने कुरामा चाहिँ हामी निर्देशिका बनाएर राष्ट्रिय प्रोटोकल बनाएर अगाडि बढ़िरहेका छौं।
5: स्क्रब टाइफसको संक्रमणको जोखिम चाहिँ कहिलेसम्म रहन्छ?
2: खास गरी यो 4-5 महिना नै हो, पानी पर्न शुरू भएको केही समयदेखि लिएर पानी पर्न अथवा बर्खा सकिसके पछाडिको 1 महिनासम्म चाहिँ बढ़ी जोखिम महिना हो।
5: स्क्रब टाइफस मलाई संक्रमण भयो भनेर आम सर्वसाधारणले चाहिँ कसरी थाहा पाउने?
2: अब यो स्क्रब टाइफसका लक्षणहरू पनि नर्मल्ली अन्य विभिन्न भाइरल ज्वरोका जस्तै प्रकृतिकै हुनलाई

0: सकेपछि अनि त्यसपछि उहाँहरूलाई कहाँ राख्न सकिन्छ, समावि सुरक्षित ठाउँ कहाँ छ, र चाहिँ हामीले मात्रै हेरेर भएन, प्राविधिक हिसाबले चाहिँ नि उपयुक्त हुन्छ हुँदैन हामीले चाहिँ नि पहिचान गरेका स्थानहरू, त्यो भइसकेपछि स्थान पहिचान भएपछि अनि उहाँहरूलाई त्यसका लागि आवासको प्रक्रिया अगाडि बढ्छ। अहिले कहाँ राख्ने भन्ने चाहिँ यकिन भए छैन।
1: बाराको देवताल गाउँपालिका छ जवका स्थित माछा पोखरीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। देवताल गाउँपालिका छ रौवाही की 14 वर्षीय निशा पटेल र सोही गाउँ ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी हिजो साँझ डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजा बाबु ठाकुरले जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकले यस वर्षको बड़ा दशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ नोट सटही नगर्ने जनाएको छ। हालैको बाढ़ी पहिरो तथा विपदको अवस्थालाई ध्यानमा राख्दै यस पटक नयाँ तथा सुकिला नोट आवश्यकताका आधारमा मात्र वितरण गरिने राष्ट्र बैंकले जनाएको हो। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दाहालका अनुसार आवश्यक पर्ने सर्वसाधारणले राष्ट्र बैंक वा सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नयाँ तथा सुकिला नोट साट्न सकिनेछन्। राष्ट्र बैंकका निमित्त सटही काउन्टरबाट सकेसम्म नयाँ नोट नै उपलब्ध गराउने व्यवस्था गरिएको उहाँले बताउनुभयो। साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत ओमानमा हुने ओमान क्यानाडा र नेपाल बीचको श्रृंखला खेल्न जाने नेपाली टोलीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले आज एक कार्यक्रम गर्दै टोलीको विदाई गरेको हो। नेपालले ओमान पुगेर तयारीसँगै एक अभ्यास खेल खेल्नेछ। नेपाली टोली आज राति नै ओमानका लागि प्रस्थान गर्नेछ। नेपालका लागि यस श्रृंखला निकै महत्वपूर्ण रहेको छ। नेपालको ओडीआई मान्यता जोगिने र लीग दुईमा कुन स्थानमा रहन्छ भन्ने कुरा यही श्रृंखलाबाट टुंगो लाग्नेछ।
2: सन्तोषी रावल बाढ़ी प्रभावित क्षेत्रमा बालबालिकाको पढ़ाई र अतिरिक्त क्रियाकलापमा जोड़।
3: बालबालिकाले चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई एक प्रकारको हामीले इंगेज गरिरहेको छौँ।
2: सूचना र आवश्यक जानकारी सहितको विशेष श्रृंखला मिलिजुली नेपाली। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकाको स्वास्थ्य जोखिम बढ़न सक्ने सवाल, हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: प्याज को फिर्ता लिनु भए त, एनसेल प्याक किन्नु भए त, जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
6: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
5: ओहो, तिमी त घरको खाने भएछौ नि।
7: के को सरसल्लाह हो दुईजनाको?
6: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
7: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
5: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
7: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
2: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौ, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा

0: तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
1: बाढ़ी वा लेदो पसेको घर बाहिरबाट हेर्दा सग्लो देखिए पनि राम्रोसँग जाँच गर्न इन्जिनियरहरूको सुझाव छ।
2: पूरा भैं सफा गरिसकेपछि अबको भैं पहिला हाम्रो भएको भैंसँग तुलना गर्न सकियो भने कहीँ पनि क्षति नोक्सानी भएको रहन्छ भनेदेखि सुरक्षित रहने आवास अलिकति बढ्ता भयो। तर त्यो भैं कतै चर्किएको अथवा भैं कोठाको भित्ताको चाहिँ कुनामा जमिन भाँसिएको देखियो भनेदेखि चाहिँ त्यो फेरि यो घरको चाहिँ संरचनात्मक सुरक्षा छ कि छैन भनेर जाँच्नलाई प्राविधिकहरूसँग सल्लाह गर्नुपर्ने हुन्छ। अब बाहिरबाट हेर्दाखेरि त तपाईँहरूले सबै सरक्क सबै ठाडो घन्टी अनुसार नै भएको कुनै पनि भित्ता बाहिर पनि ननिस्केको झ्यालहरू पनि नफुटेको अवस्थामा चिर्नुभयो। तर भित्र चाहिँ भित्ताहरू चर्केका भित्तामा छड्के चर्काहरू आएको गहिरो चर्काहरू आएको रहेछ भने त्यसलाई पनि फेरि प्राविधिकलाई जचाउनु पर्ने हुन्छ। तर सामान्य रौ जस्ता चिराहरू छन् भने चाहिँ त्यसमा त्यति डर मान्नु पर्दैन।
1: इन्जिनियर विजय कृष्ण उपाध्याय, तपाईँको घर हेर्दा राम्रै देखिए पनि बाढ़ी वा लेदो पसेपछि चिरा परेको, जग कमजोर भएको, जमिन धसिएको हुन सक्ने बताउनुहुँदै बाढ़ीपछि तपाईँकोतिर विद्यालय खुल्यो कि छैन? कतिपय ठाउँमा भने बन्द रहेका विद्यालयहरूमा पढ़ाउन शुरू गरिएको छ। विद्यालयहरूले बालबालिकालाई पढ़ाईसँगै नाच्न गाउन अनि चित्र कोर्न लगाउँदा राम्रो हुने मनोविद अमृता गुरूङको सुझाव छ।
3: यसो बेलामा बालबालिकाहरूलाई अभिभावकले पनि हेर्न नसके अवस्थामा चाहिँ अब कसले चाहिँ अलिकति बढी ध्यान दिन सक्छ उहाँहरूको आफ्नो आफन्तहरूले हेर्नुपर्छ है भनेर सँगसँगै अनि हामीले चाहिँ बालबालिकाहरूलाई चाहिँ चित्र बनाएर होइन उहाँहरूसँग सँगै बसेर कथाहरू भनेर चाहिँ उहाँलाई चाहिँ एक प्रकारको हामीले इङ्गेज गरिरहेको छौँ। अनि त्यसको खेलहरू पनि छ नि त उहाँहरूले त्यो खेलहरू खेलेर पनि भुलाइराख्नु भएको छ। चित्र बनाउन चाहिँ उहाँलाई असाध्यै मनपर्ने अनि त्यसको स्कुलको पनि याद आयो भनेर भन्नुभएको थियो कि अनि यहाँ अहिले चाहिँ चाइल्ड फ्रेन्डली स्पेस भनेर पनि राखेको छ। यहाँ टिचरहरू पनि हुनुहुन्छ अनि उहाँहरूले चाहिँ क्लासहरू लिनुहुन्छ कि त्यसले गर्दाखेरि पनि अलिकति इङ्गेज भएको अनि यहाँ खेलाउनहरूले गर्दाखेरि पनि उहाँहरू यताउता हिँड्ने त्यसरी चाहिँ आफ्नो दैनिक हुन्छ नि त गरिरहनु भएको छ मन भुलाउने भनौँ न बच्चाहरूले चाहिँ।
1: पढ़ाईसँगै बालबालिकालाई गीत संगीत चित्र कोर्न अनि उमेर र क्षमता अनुसारको खेल खेलाउन सुझाव दिँदै हुनुहुन्थ्यो मनोविद अमृता गुरूङ। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले बेली ब्रिजबाट आउजाउ गर्दा चाहिँ सावधानी अपनाउनुपर्छ। नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई,
4: यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको चाहिँ भारवान क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन, यो ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाइना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
1: नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई, पुल साँघुरो र क्षमता कम भएकाले पालै पालो यात्रा गर्न बेलीब्रिजमा धेरै मानिस जम्मा भएर नहेर्न अनुरोध गर्नुहुँदै। तपाईंलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलीजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्खा सकिँदै चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्ने,
5: जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ, श्वास प्रश्वास सम्बन्धी रोग चाहिँ दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा ठ्याक्कै शरद ऋतुमै त भने तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ।
0: सावधानी अप्नाउन विशेषज्ञको सुझाव। हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय भनिन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700 मा। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब हाम्रो पालो।
6: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पालोको 321 खण्डमा छौं। वर्खा सकिनै लाग्दा चिसो मौसम शुरू हुँदा बालबालिकामा स्वास्थ्य जोखिम बढ़न सक्छन्। यस्तो अवस्थामा बालबालिकामा कस्ता समस्या आउन सक्लान्? हामीले बालरोग विशेषज्ञ डाक्टर अर्चना नेपालसँग कुराकानी गरेका छौं।
5: कोल डायरिया भनिन्छ, भाइरल डायरिया, त्यो पनि बढेर जान्छ। हालाकि पानी पर्ने सिजनमा हुने डायरिया भनेको चाहिँ यो पानी खानाबाट सर्ने किसिमको झाडा पखाला अहिलेलाई एकदम धेरै नै छ भने पछिको यो विन्टर डायरिया भनिन्छ, जसमा चाहिँ भाइरल डायरिया तिनीहरू बढेर जान्छ। श्वास प्रश्वास सम्बन्धी रोग, दमा पनि भयो, श्वास प्रश्वासको संक्रमणको रोग, यो दुइटै चाहिँ हामीले देखे अनुसार यो जाडोयाममा, ठ्याक्कै शरद ऋतुमै त भन्यो नि, तर जाडोयाममा चाहिँ धेरै नै बढेर जान्छ। मङ्सिर पुसबाट त हाम्रो जाडो सुरु भइहाल्छ, मङ्सिरतिरबाट होइन, त्यो भएपछि त्यो समयमा चाहिँ यो फ्लू रोग भनिन्छ, फ्लू बढेर जान्छ। हजुरको ब्रोन्कियोलाइटिस भन्छौँ हामीले, निमोनियाकै एक प्रकार हो, त्यो पनि एकदम बढेर जान्छ। स्या स्या हुने नानीहरूलाई चाहिँ जाडो महिना आएपछि स्या स्या बढेर जाने सम्भावना धेरै हुन्छ। सो यो किसिमको रोगहरू चाहिँ बढेको पाइन्छ जाडोयाममा।
6: यस्ता रोगहरूबाट बस्नलाई चाहिँ के गर्ने होला?
5: यस्ता रोगहरूबाट बस्नको लागि चाहिँ नम्बर एक खोपै भने, मैले फेरि पनि धेरैचोटि खोप भनिसकेँ, खोपलाई हामीले खोप तालिका अनुसार खोप छुटाउनै भएन। तपाईँले सक्नुहुन्छ भनेदेखि एडिसनल खोप भनिन्छ, त्यो पनि आफ्नो नानी बाबुलाई लगाइदिनु भयो भने त्यसबाट पनि हामी जोगिने भयौँ होइन। यो चाहिँ थप खोप हो जुन पैसातिर लगाउनु पर्ने हुन्छ। दोस्रो गर्न सकिने भनेको खानपानमा हामीले ध्यान दिनु पर्यो, किनभने पोषणयुक्त खाना असल बानी जुन बाहिर खेल्नु पर्यो, केटाकेटीले चाहिँ भिडियो गेममा अड्किनु भएन, बाहिर गएर खेल्ने दौडिने गराउन सक्नुभयो, पोषणयुक्त खाना खुवाउनु भयो र बच्चा ऊ चाहिँ ओभरअल हेल्दी भनिन्छ नि, त्यो भयो भनेदेखि चाहिँ उसको रोगसँग लग्ने क्षमता बढेर जान्छ। त्यो किटाणुले उसलाई संक्रमण नगर्ने भने पनि, संक्रमण गरे पनि उसले त्यसलाई पछार्न सक्छ, त्यो भएपछि रोग लाग्ने पाउने भएन। सो यो चिजमा चाहिँ हामीले ध्यान दिनुपर्ने।
6: यहाँले खोपको कुरा गर्दै गर्दाखेरि चाहिँ खोप चाहिँ हामीले कस्तो उमेरको बालबालिकालाई कस्तो खालको खोपहरू लाउने भन्ने केही छ?
5: मैले सरकारले जे लगाइरहनु भएको छ त्यो चाहिँ एकचोटि भन्छु, जन्मिने बित्तिकै हामीले BCG लगाउँछौँ, त्यसपछि 6, 10 र 14 हप्ता भनिन्छ, जसमा चाहिँ धेरैवटा खोप पर्छ। जस्तै पेन्टाभ्यालेन्ट भनेर त्यसमा 5 थरीको चिज आउँछ, त्यसपछि निमोनियाको खोप छ PCV10 त्यही बेलामा लगाउँछौँ, अर्को झाडु पखालाको खोप छ रोटा भनेर त्यो पनि त्यही बेलामा लगाउँछौँ, पोलियोको पनि लगाउँछौँ होइन, त्यही खोपको रिपिट हुन्छ 10 हप्तामा, र 14 हप्तामा चाहिँ यो पेन्टाभ्यालेन्ट 5 वटावाला रिपिट लगाउँछौँ, पोलियोको चाहिँ सुईवाला खोप पनि थपिन्छ त्यो समयमा होइन। यसपछि एकैचोटि 9 महिनामा छ हाम्रो सरकारी तालिकाको खोप चाहिँ, जसमा गएर हामीले दादुराको खोप लगाउँछौँ, दादुरा जर्मन दादुरा दुइटै लाग्छ, त्यसपछि हजुरको निमोनियाको जुन पहिला लगाएको थियौँ 6-10 त्यसको अर्को डोज यो बेलामा लाग्छ, र अर्को चाहिँ पोलियोको सुईवाला पनि लाग्छ। त्यसपछि 12मा गएर हाम्रो जेई जापानिज इन्केफेलाइटिस जुन अहिले हजुरले सुनि पनि रहनु भएको छ, एकदम बढेको छ भनेर, त्यसको खोप लाग्छ र 15 महिनामा गएर चाहिँ हजुरको टाइफोइडको र फेरि दादुरा र जर्मन दादुराको खोप लाग्छ। सो यो चाहिँ हाम्रो तालिकामा रहेकै खोप हो। यो बाहेक चाहिँ ठुला अलिक ठुलो भइसकेको नानीहरू जुन 9 वर्षमाथिको नानीहरूलाई चाहिँ एचपिभी ह्युमन प्यापिलोमा भाइरसको खोप पनि अहिले सरकारले सुरु गरेको छ। यो पनि हामीले लगाइराखेको छौँ। यी खोप चाहिँ अलरेडी सरकारले फ्रीमा दिइराखेको छ। यो त हामीले छुटाउनै पाइएन। यो छुटाउनु भनेको त आमा बुवाको तर्फबाट पनि यो एकदम ठुलै नै क्राइमै जस्तो मान्छौँ हामीले। यो बाहेक अरू खोपहरू छन् नभएको होइन, होइन त्यो चाहिँ किनकि अलिकति महँगो पनि पर्छ र हामीले हाम्रो दक्षता अनुसार हामीले लगाउन सक्छौँ।
10: जस्तो अब चिसो मौसम आउँदै गर्दाखेरि चाहिँ बालबालिकामा खासमा ठ्याक्कै देखिने मुख्य समस्याहरू कस्ता हुन्छन्?
5: श्वास प्रश्वासको हिसाबले हेर्नुभयो भने चाहिँ रुगाखोकी लाग्ने, सिगान बग्ने, घाँटी दुख्ने र निमोनिया पनि यो भाइरल निमोनिया भन्छ हामी धेरैजसो। यसमा चाहिँ अलिकति स्यास्या किसिमको निमोनिया आउने, स्यास्या सुनिने, आवाज बाहिरै आयो भनेर ग्यार ग्यार भयो भनेर जुन बुवा आमा आउनुहुन्छ, यो किसिमको लक्षण चाहिँ धेरै देखिन्छ। अब यसबाट बस्न के गर्ने भनेर सोध्नु भयो भने बस्ने चाहिँ मैले अघि जुन भने त्यही नै हो। एकदम धेरै परिवर्तन हुँदैन त्यसमा, किन हामीले गर्ने चिजहरू आफ्नो हातमा भएको चिज कति छ भन्ने हो। आफ्नो हातमा भएको चिज चाहिँ त्यति नै हो।
10: अघि कुरा गर्दै गर्दाखेरि चाहिँ खानपानको कुरा पनि जोडेको थियो होइन, मुख्य गरी चाहिँ अब यो चिसो मौसममा बालबालिकालाई चाहिँ कस्तो खालको खाने कुराहरूलाई अलिक बढी अभिभावकले जोड दिनु पर्ला, अनि कस्तो खालको खानेकुरा चाहिँ नखुवाउने भन्ने होला।
5: खानपानमा चाहिँ पहिला चाहिँ म जाडो महिना जोडेर भनिनँ ल, खानपानमा चाहिँ हामीले ध्यान दिनुपर्ने भनेको चाहिँ अब उमेर अनुसार अलिकति फरक पर्छ। केटाकेटीको उमेरसम्म एकदम ठुलो छ, 0 अब 18 वर्षसम्म हुने भयो उहाँहरू होइन। त्यस कारणले पहिला चाहिँ हामीले रेसियो भन्छौँ, यो कार्बोहाइड्रेट जुन यो चामल, मकै, गहुँ यिन किसिमका चिजबाट बनेका तत्त्वहरू यिनीहरू सबै कार्बोहाइड्रेटमा पर्ने भयो, जस्तै आलु, पिँडालु। अर्को हुन्छ प्रोटिन, मासु, अन्डा, दुध, चिजहरूमा पाइने भयो। अर्को भयो तपाईँको यो भेजिटेबल र फलफुल, तरकारी र फलफुल, जसमा चाहिँ हामीले मिनरल्स, भाइटामिन्सहरू पाउँछौँ भने। अर्को चाहिँ दही, दुध यिनीहरूबाट पाइने अर्को तत्त्व भयो। जुन तरकारी र फलफुलमा पाउँछ त्यसमा फाइबर भन्ने पनि हुन्छ, जुन पनि जरुरी छ।
11: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा वा गुनासो भए हाम्रो टेलिफोन नम्बर 0152 68 66 1 फोन गरी आफ्नो प्रश्न रेकर्ड गराउन सक्नुहुन्छ। आउने साता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईको पालो।
0: नेपाली कांग्रेसको 15 महाधिवेशनमा बोल्ने अधिकांश नेताले आज पनि आरोप प्रत्यारोप लगाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारका विषयमा
12: अहिले बेलुकीको 8 बजेको छ।

Mata e rambu ai fericit de ce. Să te vorbim și

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोसीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बा एफएम र रेडियो जुगलबाट एकैसाथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म आइसिंह तामाङ। आज मिति 2083 साल असोज 19 गते सोमबार, आश्विन कृष्ण नवमी तिथि, स्पेशन 2026 अक्टोबर 5 तारीख, नेपाल सम्बन्ध 1146। आज बिहान सूर्योदय 5:59 को समय में हुँदैछ भने सूर्यास्त भने साँझ ठीक 5:44 को समय में हुनेछ। राप्रपाले पाएको अपार जनमतलाई हुर्मत लिने काम नगर्न रवि लामी छानेको चेतावनी, कांग्रेस संसदीय कार्य समितिको बैठक आज बिहान बस्दै। नेकपा एमालेका सांसदहरूलाई ओलीको प्रशिक्षण, बेत्रावतीको बेली ब्रिज दशैं अगाडि सञ्चालनमा आउने तयारी। सपाका चार नेताद्वारा सामूहिक रूपमा राजीनामा दियो, गाजामा हमास अधिकारीलाई लक्षित गरी हवाई हमला। र आईसीसी विश्वकप लीग 2 खेल्ने नेपाली क्रिकेट टोलीको विदाई। साझा खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको लिसाङको पाखर गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको प्रथम पालिका अधिवेशन सम्पन्न भएको छ। पिउखर्क स्थित सामुदायिक भवनमा सम्पन्न अधिवेशनले गंगबहादुर लामाको नेतृत्वमा नयाँ गाउँपालिका समिति चयन गरिएको हो। सभापति पदमा सर्वसम्मति जोड्न नसकेपछि निर्वाचन मार्फत नेतृत्व चयन गरिएको थियो। शुरूमा किरण साख्या, गंगबहादुर लामा र भीम लामा प्रतिस्पर्धामा रहेका बेला भीम लामाले उम्मेद्वारी फिर्ता लिएपछि साख्या र लामा बीच प्रतिस्पर्धा भएको थियो। मतदानमा गंगबहादुर लामाले 5 मत प्राप्त गरी विजय हुँदा किरण साख्याले मात्र 2 मत प्राप्त गरेका छन्। यसअघि वडा समितिहरूको अधिवेशन सम्पन्न भएपछि पालिका अधिवेशन आयोजना गरिएको हो। अधिवेशनमा बागमती प्रदेश समितिका सदस्य भरत गुरूङ प्रमुख अतिथि रहेको थियो भने जिल्ला तथा प्रदेश तहका नेता कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा वक्ताहरूले संगठन विस्तार, सुशासन र स्थानीय जनजीविकाका सवाललाई पार्टीभित्र थप सक्रिय बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएका छन्। लेनदेन मुद्दामा फरार भएको काभ्रे पलाञ्चोक जिल्लाको एकजना महिला पक्राउ परेकी छिन्। काभ्रेको बनेपा नगरपालिका 8 घर भएकी 50 वर्षीय रत्नशोभा वज्राचार्यलाई प्रहरीले पक्राउ गरिएको हो। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ताहा चालबाट पक्राउ गरेको छ। लेनदेन मुद्दामा काठमाडौँ जिल्ला अदालतले 19 माघ 2077 दुई वर्ष कैद र 25,67,707 रूपियाँ बिगो तिराउने फैसला गरेको थियो। पक्राउ परेका ता उनलाई फैसला काभ्रे जिल्ला अदालत मार्फत कारागार चलान गरिएको छ। साझा खबरमा अब राष्ट्रिय खबरमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामी छानेले अपार जनमतलाई अब मूल्यांकन गर्ने, हुर्मत लिने काम नगर्न चेतावनी दिनुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा बोल्नुहुँदै लामिछानेले विश्वासले विदेशीले बनाएको सरकार र सेनाले निर्वाचन प्रभावित पारेको जस्ता अभिव्यक्ति दिएर जनमतलाई कमजोर पार्ने काम नगर्न पनि आग्रह गर्नुभएको छ। साथमा उहाँले सरकार नढल्ने दावी गर्दै सरकार ढल्छ भन्नेहरू नै बेहोश भएर ढल्ने टिप्पणी गर्नुभएको छ। लोकतन्त्र खतरामा नरहेको भन्दै लोकतन्त्र खतरामा परेको दिन जनताले त्यसको रक्षा गर्ने समेत बताउनु भएको छ। आन्दोलनबाट सरकार ढाल्ने प्रयास नगर्न आग्रह गर्नुहुँदै लामिछानेले सरकारले निर्वाचनबाटै ढल्नुपर्ने बताउनु भएको छ। निर्वाचनकै माध्यमबाट देश विकास गर्न सकिने भन्दै उहाँले सर्वभौम जनताबाट निर्वाचित सरकार र निर्वाचन प्रक्रियाको अपमान गर्न नहुने पनि उल्लेख गर्नुभएको छ। साथमा लामिछानेले सुरक्षा निकाय लगायतका विभिन्न निकायले राजनैतिक स्वार्थका लागि आरोप लगाउने काम गर्न नहुने पनि बताउनु भएको छ। राजनीति स्वार्थका लागि विभिन्न
काममा उचित नहुने समेत बताउनु भएको छ। राष्ट्रपतिले सरकार र पार्टीका जिम्मेवारी बाँडफाँड गरिरहेको उल्लेख गर्दै उहाँले मूल्य र मान्यताबाट आफूहरू विमुख नहुने बताउनु भएको छ। मुलुक कतै अप्ठ्यारोमा वा ट्र्याक बाहिर गयो कि भन्ने चिन्ता जायज भए पनि लोकतन्त्रका दलहरूले कम्तीमा अर्को निर्वाचनसम्म कुर्न सक्नुपर्ने समेत बताउनु भएको छ। खुल्ला मञ्चबाट नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन गर्दै सभापति गगन थापाले देशका कांग्रेसका लागि राजनीतिक धरातल सुरक्षित रहेको सन्देश दिनुभएको छ। स्थित नेपाली कांग्रेसको कार्य समितिको बैठक आज पनि बिहान महाधिवेशन स्थल खुल्ला मञ्चमा नै बस्ने भएको छ। कांग्रेस प्रवक्ता देवराज चालिसले पार्टीको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्य समितिको बैठक आह्वान गरिएको छ। असोज 19 र 20 बन्द सत्रको कायम हुनेछ र बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोष अध्यक्षले आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसदहरूलाई पार्टी निर्णयका बारेमा प्रशिक्षण दिनुभएको छ। पार्टी कार्यालय च्यासलमा बसेको संसदीय दलको बैठकले अध्यक्ष पार्टीको केन्द्रीय कमिटिको बैठकले निर्णय गरिएको आधारित भएर प्रशिक्षण दिएको छ। उहाँको अनुसार ओलीले सरकारको समीक्षा समेत गरेका थिए। सरकारले जनताको अधिकार कुण्ठित गरिरहेकाले यसका बारेमा आफ्नो सांसदहरूलाई ओलीले सचेत समेत गराएका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका महामन्त्री गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मार्फत संकेत गर्दै अब क्रम भंग गर्ने पालो नयाँहरूको भएको बताउनु भएको छ।